0: खातामा रोज रोज खुवाउनु पर्छ कर्म अनुसार थालमा कतै पातमा
1: धरती भई मार्गमा म हिँड्थे एक दिन हरिद्वारमा एक विधुवा बसेर पिरामा रुन्थिन बिचारी उहाँ सामुमा गएर मैले सोधे भयो के भनी
2: गयो ठुलो लडाई भयो दुबैयुक्त हुँदै उसुक्र भित्रमा कोही नदीमा पर्यो कोही ब्राह्मण कोही सरप पर्दा दुवादेका के माथि भइकन सरल तहाँ गए खेलिरहेका
1: थिएमा घर हो प्रहल घर हो दाहकी छोरी धेरै वर्ष महापति मरि गए मेरो विपद के कहुँकी मथि विवाह गरिदिए बुढा गुरु दिपना धेरै वर्षमा

la ta la i di o di o ni pa te te ma te ra ja bha yo

पनी घुम्दै एक दिन दाई पर सरारी से आए पुगे धन्यवाद।

माझी अलमला माई थियो र उसाले छोरी पठायो तसाई पहाड़े पर्वत फिर तराई हरू सब नेपाली देखी तलाक छोरी तेरी नची पालो कुबुना गए चर जाती बाहुन भैंसीका सही मोल मोलिन गए हरम कुमारीहरू छोरी भैसन बाटो गर्छ।

0: कम्मा सन्त भयो पोरा सोररी से भन्ने भएन तै पनि इहे नाथके यो अहिले कुकर्म गर्दा मलाई हुन जान्छ शर्मा लागेको छु म हजुरलाई पछु शरीर पनि यो गनाए
1: एकै हुन्छ पुरुषमा तर पनि हुन्छ कि पागल आफै गुण भएकामा नारीहरूले रोपुन हरेके गरी

चढेर

中那中郎那他留守干嘛来呢？我说那他不是他的比贵的不大难吗？不是那他的咱那咱们不麻烦吗？

ल्याउ छैन तनैमा ज्ञान ध्यान सबै छुट्यो ऋषि र मुनिको छक्कै परे स्वर सुनी वंशी धुनीको नारायण हरि कसले बजायो।

अब सिलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन् पुराना कुरा हुन्। यो अहिले पुराना कुराको कसैले ख्याल राख्दैन क्या हो क्या पुरानो भने हे गौरी सुत हे प्रभु गणपते हे अष्ट सिद्धि पते हे स्वामी गज बगरा हे गुण निदान हे रिद्धि बुद्धि पते हे लम्बोदर हे कदम त बिजुली झैका चलगले खने मेरा दुख सबै फिरु नजर ती संसार सब देखने हे राधा ग्रह का पिताजी एम का हे अंधकार का हरी हे छाया पति हे शनि सर पिता कोचन हजुर कई सरी हे श्री सूर्य जय जगत भारी घूमी घूमी सबको विचार गार दिने सारा रोगहरू नाश गराई दिनुहोस् मेरा ऊपर दुख दिने यी पञ्चायनका चरण कमलमा पर्तन गरैमा बसी इनका दुख विनाश गरी सुख दिनन् यी देव कमर कसी गुप्ती नाम धरि सकिन गरमा पस्ने बखतमा पनि कस्ता रिस त कष्ट भोग गरी यहाँ उत्रिन आउला भनी चिन्ता धेर हुँदा युधिष्ठिरजीको मनमा लहर जो गयो सम्झी झट तहाँ जगत जननीको तप गर्न लाग्नु भयो दुखित भई जगदुम्बीको चरणमा धन गर्दछन् जो यहाँ पापको मुक्त भएर भक्तहरू ती पुग्छन् पदम पदमा गाई धाप बिखे गिरे यति भनी सज्जन जाउन रीति गरी झिक्छन् स्वर तले त भक्त दुःखमा पर्दा उतर छिन्दरी प्रभाव यसित जानी जगत जननीको चरणमा मनैले श्री राखी गुरुपति परिन् झर शरणमा स्तुति गरे नि मन भई अति गर स्वर गरी तमन गरे चिन सासै विदिषित नयन भर जलधरी हे दुर्गे सबलाई बर पनि दिने कोमल स्वरूप कि भई त्यो तिम्रो पनि बाला सूर्य सारीको मुख पन्ध्र चन्द्रै जाई चारै बाबु चतुर्मुखै अति कठोर श्रोणी परो धार पनि धारण गर्नुहुने म पर्दछु शरण मङ्गल दिनुहोस् भनी मजुरका रङ जस्ता ति असल बाला छ करमा अधि खुल्ने निपुर मणि ललितका पाउ परिमा प्रभाल सिमिका झै गरिकन त घुम्ने गगनमा दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा चरबाहु बिचमा छ पात्र र असल घण्टा र चग्राई धनु लम्बा हात बिखे छ पात असी असल सोवाए मन के भनु कुण्डल कान बिके खजित छ सुनका हिराहरू लाल जडी शोभा गर्नुहुने जगत जननीको मक्सु दया यो गरी

0: छत्तीसवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृ कार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: हार्दिक निमन्त्रणा दोलाखाको भीमेश्वर नगरपालिका 5 बिसुन्टोल स्थित धनञ्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौ। धामीहरू मूल धामी कृष्ण बस्नेत धामी तेज बहादुर बस्नेत पुजारी प्रेम बहादुर बस्नेत लेख बहादुर बस्नेत रामकृष्ण बस्नेत केदार बस्नेत कृष्ण बहादुर बस्नेत देवराज बस्नेत सीताराम बस्नेत धनञ्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 बिसुन्टोल दोलाखा। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा।

0: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। हार्दिक अपील
2: यही मिति 2083 साल वैशाख 31 गते हुने दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा दिनेश पाठक अध्यक्ष रहेको प्यानललाई मतदान गरिदिनु हुन जिल्लाभित्र रहनुभएका उद्योगी तथा व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: उम्मेद्वारहरू अध्यक्ष दिनेश पाठक, वरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, उपाध्यक्ष महिला कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमालय उपाने, कोषाध्यक्ष चन्द्रबहादुर तमाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, शाखा सदस्य मागा देउराली, झम्कबहादुर श्रेष्ठ, शाखा सदस्य सिंगटी हिरो भित्रीकोटी, सदस्य खुल्ला गम्भीर श्रेष्ठ र बासु थापा।
2: गौरी शंकर बहुमुखी क्याम्पसको प्रांगणमा हुने मतदानमा भाग लिनको लागि भएमा संघको परिचय पत्र, नभएमा पासपोर्ट साइजको फोटो र सकेसम्म नागरिकता लिएर पाल्नुहुन अनुरोध गर्दछौ।
3: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: हैन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घरसँगै।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
5: होइन के गर्ने होला भन्या यसो

0: व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: हो पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: यही हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494125542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: एकाठे यो त गजब भयो नि।
6: के गजब भयो?
5: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्टपाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
6: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
7: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855103409, 9855103409।
8: होइन दाई, यो कौसीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
9: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
8: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
8: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
10: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
8: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
10: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
8: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
10: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
8: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
10: अग्रिम बुकिङका लागि प्रोप्राइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495900065 र मोबाइल नम्बर 9849383052। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट सादो बाटो, दोलखा।
11: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कस्तो दा दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
15: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई?
0: त्यहाँ के हुन्छ नि?
15: त्यहाँ के हुँदैन, म पत्या सुन त यहाँ।
10: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
15: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
16: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992 यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
17: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
18: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
18: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
3: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोता मित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौ कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलांश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौ। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तैमा हराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौ। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति होस् बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञान अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल शुद्ध ज्येष्ठ कृष्ण पक्ष सन् 2026 मे 15 तारीख ज्येष्ठ 1 गते शुक्रबार त्रयोदशी 2:35 पला मात्र, आजबाट श्री सूर्यनारायण मेष राशिलाई छाडेर वृष राशिमा प्रवेश गर्नु हो। उत्तरायणम ग्रीष्म ऋतौ रौद्र नाम संवत्सर, अश्विनी नक्षत्र वज्रजोग मेष राशिका पूर्वमा राता चन्द्रमा छन्, सायद गर्दा झगडा हुने। आजका जोगिनी 2:35 पला सम्म दक्षिणमा रहन्छ, सायद गर्दा पछाडि र बायाँ जोगिनी पाउने। आजका दिन 33:39 पलाका छन्, उदय 5:17, अस्तय 18:45 हुन्छ। राशिफलबाट
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ। व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ। सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ। मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला। बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ। खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला। बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेश यात्राको सम्भावना पनि छ। विदेश यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ। धनु राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्नेछ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ। त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछ।

0: jada dubo damba kyawa jada lani jabrai gya na jadamba namda jin chima purbari ma yamba dani jabra babe jagun jagun kyawa jada lani jabrai gya आजा विक्रम संवत 2083 जेठ 1 गते शुक्रवार मे 15 तारीख बुद्धिस्ट पात्र अनुसार आज दव सुम्ब निर्गे 28 गते चरणीमा बुद्धिस्ट पात्र अनुसार आजको दिनको जो यस्तो देखेको छ आज लास दाह संस्कार गर्नु हुँदैन आज छेवर गरी केस गर्ने दिन राम्रो छैन र ठेजर सा छु छ राम्रै जोग छ र आजको भूमतोङ दक्षिण परेको छ र बौद्ध धर्म महायान त्रिपिटकहरूले त्रिपिटकमा आस्था राख्नुहुने मित्रहरूले घर घरमा राख्ने दर्जी लुङदारहरू छोड्न हुँदैन आज भाद्यन भन्ने परेको छ यस्तो भाद्यन पर्यो भने चाहिँ दर्जी लुङदा राख्नु हुँदैन त्यस कारणले राम्रो छैन लो वर्ग तालो घोडा वर्गको मित्रलाई आज धर्मको तिथि धर्ममा मान जाने धर्मले रुचाउने धर्म गर्ने पुण्य प्राप्त गर्नु होला लुक्लो भेड़ वर्गको मित्रलाई आज लास्ता भगले टाढा यात्रार्थी कारोबार व्यापार व्यवसायहरू फैलिएर जाने जोगले बताएको छ चेलो भादर वर्गको मित्रलाई आज लास्ता यहाँले पनि गरेको काम सफलता प्राप्त हुने देखेको छ झ्यालो चरा वर्गको मित्रलाई आज राम्रै छ लास्ता छ यहाँ ला भनेको जो आफ्नो तपाईँको इष्ट देवले पनि सहयोग गर्ने जोगले बताएको छ खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो यहाँले गरेको गर्नु खोजेको काम अत्यन्त सफल भएर जाने जोगले बताएको छ फक्लो भदल वर्गको मित्रलाई आज राम्रो यहाँले कुनै त्यस्तो अप्ठ्यारो विघ्न बाधाहरू भोग्नु नपर्ने तपाईँको जोगले बताएको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहाय घेरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
1: श्रोताबिन लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा राशिफल अंश पछाडि अब भने तपाईलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईलाई सुनाउनेछौ
2: आज शुक्रबार सदा चाहिँ रेडियो शुभारम्भ बिहान 5 बजे भइसकेको छ 5 बजेदेखि 5:15 रेडियो शुभारम्भ श्रवण गरिसक्नुभयो 5:15 देखि 5:30 स्तुति पुराण कथा श्रवण गरिसक्नु भएको छ 5:30 देखि 6 बजेसम्म भजनहरू 6 बजेदेखि 6:30 सीआईएनबाट साझा खबर सुनिसक्नुभयो अहिले 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ सात बजेदेखि 7:30 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15 देखि 9 बजेसम्म मानव धर्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली, 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 सम्म पप गीत, 11 देखि 12 हिन्दी गीत, 12 देखि 1 लोक दोहरी गीतहरू, 1 देखि 2 बजेसम्म चलचित्रका गीत, 2 देखि 2:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3 बजेदेखि 3:15 सम्म उज्यालो 90 नेटवर्कको नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजेदेखि 4:15 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म लोक पप गीतहरू, 5 देखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6 बजेदेखि 6:30 सम्म रेडियो सैलुङको आफ्नै उत्पादन सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30 देखि 7 बजेसम्म गीतहरू सुन्न सक्नुहुनेछ। 7 बजेदेखि 7:30 सम्म गौरी शंकर दर्पण रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म गीती कथा सुन्न सक्नुहुनेछ। 8:45 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 10 बजे आजको सम्पूर्ण सेवा बन्द रहनेछ।
1: श्रोताबिन, तपाईँले भर्खरै रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक सुनिसक्नु भएको छ। दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन् यिनी आवाजहरू। तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द, लोक भजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोक भजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो

0: 望见那幺八朝里呢一个
1: दुलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईले सुन्नुभयो। उमेरले अति कटिसक्नु भएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साट्ने, मन बहलाउने र भावना साट्ने सबै माध्यम यिनै भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनी भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोक भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैलुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्छौं त।
0: दिया मै पालौ

0: भयो।
1: मौलिक श्लोक। जुन बेला रातभरि जाँतो पिल्नु पर्थ्यो, समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे। तर आजभोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ। यसैले हामीले यस्ता मौलिक भजन, मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं। विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा, चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू विस्तारै विस्तारै हराउँदै गए। भजन गाउनको लागि ज्ञान, साधना र समूह समेत आवश्यक पर्छ। अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन। यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु, तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको।

यी कण्ठस्थ श्लोकहरू जो ज्येष्ठजनहरूलाई मुखाग्र छन्। जीवनका भोगाईहरू श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे। दुःख सुख, हाँसो, बिछोड, मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति भन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनिदासँगै सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली विदा माग्छौ। नमस्कार।

0: आफ्नो जागिर खाने मौका त आएको थियो नि तर
1: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफ्नो अब खाना त हुन्थ्यो नि तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यो रेडियो सयुङको समय सूचक हो।
7: यति बेला बिहानको 7 बजेको छ।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। विपक्षी दलहरूको बहिष्कार र अवरोधका बेर सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित। पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारद्वारा समिति गठन। छानबिनको दायरामा 30,000 जनामाथि छानबिन हुने। र तलाखा उद्योग वाणिज्य संघको निर्वाचनबाट सनत थापाको टीम नै विजयी।

0: को जान बताओ ना एक्सट्रीम में चाहिंसा ना ना ना ना ना ना ना ना एक्सट्रीम में चाहिंसा
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब समाचार विस्तारमा विपक्षी दलहरूको बहिष्कार र अवरोधका बीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ। सरकारका तर्फबाट प्रधान राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम हिजो पारित गरिएको हो। नीति तथा कार्यक्रममाथि छलफलका लागि अस्ति बुधबार संसदमा पेश भएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थित बिना नीति तथा कार्यक्रममाथि छलफल नगर्ने भनेपछि अस्ति बुधबार एकपटक सदन अवरूद्ध भएको थियो। तर हिजो भने विपक्षी दलका सांसदहरूले छलफलमा भाग लिएका थिए। छलफलपछि नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाब प्रधानमन्त्रीबाटै दिनुपर्ने भन्दै विपक्षी दलहरूले सदनमा अवरोध गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलहरूको अवरोध र बहिष्कारका बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाब दिन समय दिनुभएको थियो। त्यसपछि एमाले नेकपा श्रम संस्कृति र रासोपाले बैठक बहिष्कार गरे पनि कांग्रेसले उठेर विरोध गरेको थियो। विरोधका बीच नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममाथि 35 संशोधन प्रस्ताव पेश भएका थिए। सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्। राष्ट्रिय सभाले पनि बहुमतले नीति तथा कार्यक्रम पारित गरेको छ। सरकारको नीति तथा कार्यक्रममा कांग्रेस एमाले नेकपाका सांसदहरूले एकल संयुक्त संशोधन राखेका थिए। राष्ट्रिय सभामा सत्तारूढ रासोपाको प्रतिनिधित्व नै नभए पनि अरू दलहरूले सरकारको नीति तथा कार्यक्रम पारित गरेका हुन्। पूर्व क्रिया मन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युतम मणि न्यौपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको छ। व्यापारी दीपक भट्टसँग व्यापारीक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख 9 राजीनामा दिनुभएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको थुनामा रहनुभएका भट्ट लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा प्रश्न उठेपछि गुरूङ राजीनामा दिन बाध्य हुनुभएको थियो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। आज बिहान 11 बजे बोलाइएको मध्य प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। मध्य प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वैशाख 28 गते बसेको मन्त्री परिषदको बैठकले जेठे गते विश्वास को मत लिने निर्णय गर्नुभएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान रहेको छ। मुलुकमा बहुदलीय व्यवस्था बहाली भएसँगै सार्वजनिक पदमा आसीन बहालवाला र पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठन भएको सम्पत्ति छानबिन आयोगले कार्यभार शुरू गरेसँगै विभिन्न पदमा रहेका 30,000 जनामाथिकोहरूको छानबिन हुने भएको छ। आयोगले बिहिबार सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेका तथा सेवानिवृत्त भएका उच्च पदस्थ व्यक्तिलाई आफ्नो तथा परिवारको सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको छ। आयोगले आर्थिक वर्ष 2083-84 सार्वजनिक पदमा रहेका वा सो पदपछि सेवानिवृत्त भएका व्यक्तिलाई तोकिएको ढाँचामा सम्पत्तिको विवरण बुझाउन आग्रह गरेको हो। आयोगका प्रवक्ता पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसीले सबै सरकार तथा राजनीतिक तथा सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी नेपाल सरकारको तलब सुविधा लिने पूर्व तथा बहालवाला पदाधिकारीको हकमा यस्तो सूचना जारी गरिएको उहाँले बताउनु भएको छ। भारत सरकारले चीनी निर्यातमा प्रतिबन्ध लगाएको छ तर नेपालमा भने तत्काल त्यसको असर नपर्ने भएको छ। चीनीको स्वदेशी उत्पादन पर्याप्त भएकाले तत्कालको लागि बजारमा चीनीको अभाव नहुने भएको हो। इन्धनको मूल्य वृद्धिका कारण चीनी लगायतका खाद्यान्नको मूल्य बढ़न सक्ने भएकाले भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाएको हो। आन्तरिक बजारमा चीनीको बढ़दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउनको लागि सन् 2026 सेप्टेम्बर 30 सम्मको लागि चीनी निर्यातमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। यस वर्ष भएको नियमित वर्षाले वनमा लाग्ने डोडेलुको घटनामा कमी आएको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। वर्षाका कारण जिल्लामा हुने डोडेलु र आग लागेका घटना नियन्त्रण भएको डिभिजन वन कार्यालय दोलखाले जनाएको हो। यसै सन्दर्भमा हामीले डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल कुमार रेग्मीसँग कुराकानी गरेका छौं।
3: यो साल खासै त्यस्तो वन डडेलको समस्याहरू आएका छैनन्। दुई तीन ठाउँमा साना डडेलहरू कहिले काहीँ यसो देखा परे तर एकदम छिटो नियन्त्रणमा लियौँ। हामीले धेरै ठाउँमा लाग्दाखेरि चाहिँ हाम्रो रिसोर्स पनि सबैतिर बाँडिनु पर्ने हुँदाखेरि गाह्रो हुँदो रहेछ, एकदमै पानी परेको परेछ। अब यो वर्ष चाहिँ हामीलाई डडेलको त्यति समस्या छैन, हामी यो मामलामा चाहिँ साह्रै सुखद छौँ, साह्रै सौभाग्यशाली महसुस गरेका छौँ। यो चोटि चाहिँ प्रकृतिले ठुलो सहयोग गरेका छ।
4: यो वर्ष चाहिँ मौसममा आएको परिवर्तनका कारण पक्कै पनि डडेलो कम लागेको छ, त्यो त एकदमै राम्रो कुरा भयो। तपाईँहरूको डडेलु नियन्त्रणको तयारी चाहिँ के छ? अझै पनि हिउँदियामै छ।
3: अहिले अलिकति यो क्लाइमेट चेन्जको हिसाबले हरेक कुरो पछाडि सिफ्ट गरे हुनाले अथवा जेठ असारमा पनि सुक्खा सिजन आउला भन्न सकिन्छ होइन। यदि सुक्खा सिजन आइदियो भने त जेठ असारमा पनि डडेलु लाग्ने भयो, त्यसका लागि हामी अहिले पनि एकदमै प्रिप्लान छौँ। हामीले डडेलु व्यवस्थापन योजना पनि हाम्रो स्वीकृत छ विपद व्यवस्थापनबाट। त्यसको आधारमा हामीले नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरी, सामुदायिक वन उपभोक्तामा संघ लगायत हाम्रा सम्पूर्ण सामुदायिक वन कबुलियती वनका उपभोक्ताहरूसँग हामी अहिले पनि सम्पर्कमा छौँ। कुनै पनि बेला डडेलो लाग्दाखेरि हामी हाम्रो सबै हिसाबले हाम्रा औजारहरू लिएर फिल्डमा निस्किनका लागि, हाम्रा उपभोक्ताहरूलाई फिल्डमा निकाल्नका लागि हामी सबै हिसाबले एकदमै तयारी अवस्थामा छौँ।
4: दोलखा पनि असाध्यै धेरै आग लागि हुने जिल्ला हो, विशेष गरी सामुदायिक निजी वनहरूमा असाध्यै धेरै आग लागि हुन्छ। दोलखामा चाहिँ विशेष गरी आग लागि चाहिँ अलिकति बढी के कारणले भएको पाउनुहुन्छ?
3: बढी मानवीय कारणले नै भन्ने छ, यो साइन्सले पनि त्यही भन्छ, अनुभवले पनि त्यही भन्छ, अध्ययनहरूका रिपोर्टमा पनि त्यही भन्छ। प्राकृतिक हिसाबमा आग लाग्ने चाहिँ एकदम कम सम्भावना, त्यो पनि नेपालमा चाहिँ एकदमै नगण्य छ प्राकृतिक आग लागि चाहिँ होइन। यो मानवजन्य नै छ सबै होइन, ह्युमन धेरै प्रचार प्रसारका माध्यमहरूबाट होइन यो अलिकति उहाँहरूलाई चाहिँ सचेत गराउने कुराहरूदेखि लिएर चाहिँ हामीले पूर्व तयारीदेखि लिएर त्यो गर्दाखेरि चाहिँ अहिले धेरै स्कुलहरूमा पनि गएर हामी कार्यक्रमहरू गर्छौँ, आमा समूहहरूमा गएर कार्यक्रम गर्छौँ। यसले गर्दाखेरि चाहिँ अहिले धेरै जनचेतनाहरू चाहिँ भएर अनि वन डडेलो चाहिँ खासै यो राम्रो चिज होइन रहेछ, यसले हामी सबैलाई हानि गर्दो रहेछ भन्ने कुरालाई चाहिँ हामीले ठाउँ ठाउँमा गएर बुझाउन सफल भएका कारणले अहिले मानवीय कारणले पनि आग लागि हुने कुराहरू चाहिँ एकदमै कम भइराखेको छ।
4: डडेलो नियन्त्रणको लागि स्थानीय तहहरूले के गरिरहेका छन्, कतिको सहकार्य हुन्छ हजुरहरूसँग?
3: हामी प्रयास चाहिँ गर्छौँ म्याडम होइन, हामी स्थानीय निकायहरूलाई पनि एकदमै धेरै यो विषयमा कुराहरू गर्छौँ। तर एउटा चाहिँ हजुरलाई के हुँदो रहेछ भने यो वन डडेलो भन्ने बित्तिकै यो त वनको काम हो भने जस्तो नि होइन, यो वनमा डडेलो लाग्यो वनले निभाउनुपर्छ नि भने जस्तो एउटा त्यो चाहिँ छँदैछ। तर अहिले चाहिँ त्यस्तो सोचमा पनि अलिकति फरक चाहिँ आएको छ, त्यो हाम्रो कानुनै व्यवस्था छ म्याडम होइन। अहिले चाहिँ के भन्छ भने यदि वन डडेलो कसैले लगाएको आइडेन्टिफाई भयो होइन, उसलाई चाहिँ पहिचान गर्न सक्यो भने हाम्रो वन ऐनले चाहिँ के भन्छ भने अहिले तपाईँलाई कम्तीमा पनि 60,000 रुपियाँसम्म नगद 3

स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखा उद्योग वाणिज्य संघको मतगणना सम्पन्न भएको छ। गैरातीबाट शुरू भएको मतगणना सकिएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार संघको अध्यक्षमा सनत थापाको समूह नै विजय भएको छ। यो समाचार तयार पार्दासम्म मतगणना सकिएको भए पनि मतगणनाको अन्तिम परिणाम घोषणा गर्न बाँकी रहेको छ। विजय भएको घोषणा गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा 838 मत खसेको थियो। 1300 मतदाता रहेको संघमा उक्त मत खसेको हो। संशोधित विधान अनुसार अधिवेशनले 7 पदाधिकारी र 18 सदस्य नयाँ कार्य समितिका लागि निर्वाचन भएको थियो। ठगीधन्दामा नयाँ उपाय अप्नाउँदै आउनु भएको दोलखाका एकजना सहित तीनजना पक्राउ पर्न भएको छ। पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका नम्बर 1 घर भएको 38 वर्षीय कालिदास कतानी सहित भक्तपुर नगरपालिका 8 बस्ने झापा अर्जुन धारा नगरपालिका 3 घर भएका 37 वर्षीय अजित विश्वकर्मा र काठमाडौँ महानगरपालिका 14 बस्ने 45 वर्षीय मेन कुमार सुनवार रहेको प्रहरीले जनाएको छ। ललितपुरका एक सुन चाँदी व्यवसायीलाई आमा बिरामी भएको भन्दै उहाँहरूले नक्कली बिल बीजक बनाएर नक्कली सुन राखी 5 लाख ऋण लिई ठगी गरी फरार भएको प्रहरीले जनाएको छ। प्रहरीले उहाँहरूको साथबाट नक्कली तिलहरी 3 थान हरियो रंगको पोते सहितको तिलहरी 1 एउटा हातमा लगाउने चुरा 1 जोर चाँदी जस्तो देखिने तिलहरी एउटा र सुन जस्तो देखिने ढिका 6 थान बरामद गरिएको प्रहरीले जनाएको छ। दोलखाको सैलुङ गाउँपालिकाले यस वर्ष निशुल्क मकैचरी घाँसको बिउ वितरण गर्ने भएको छ। गाउँपालिकाले पशु सेवा कार्यालय दोलखाको सहयोगमा पालिकाका किसानहरूलाई निशुल्क रियो सेन्टी अर्थात मकै चरी घाँसको बिउ वितरण गरिने पालिकाले जनाएको छ। पालिकामा 250 किलोग्राम घाँसको बिउ वितरण गर्न लागि हो। घाँसको बिउ वितरण गर्ने कार्यक्रममा सहभागी हुन चाहने किसानहरूले गाउँपालिकाको पशु सेवा शाखामा जेठ 5 गतेसम्म सम्पर्क गर्नुपर्नेछ। जंगली च्याउ खाँदा सिन्धुलीको मरिन गाउँपालिकामा एकै परिवारका 6 जना बिरामी पर्न भएको छ। जिल्लाको मरिन गाउँपालिका वडा नम्बर 3 जंगली च्याउ खाँदा 5 जना बाल बालिका र 1 जना वृद्ध महिला बिरामी पर्न भएको हो। च्याउ खाएर बिरामी पर्नेमा 14 वर्षीय संगीता सेन्चुरी, 16 वर्षीय मिलन सेन्चुरी, 9 वर्षीय रेतिका बेक, 10 वर्षीय सुमित्रा बेक, 6 वर्षीय कपिल बेक र 70 वर्षीय हस्तमाया बेका बिरामी पर्न भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ। सिन्धुली, काठमाडौँ, हेटौँडा, चितवन, झापा लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि कोशी, मधेश र बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी भूभागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली, सुदूरपश्चिम र पश्चिमको हिमाली र पहाड़ी भूभागका ठूलै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अझै एक हप्ता यसै गरी बदली र वर्षाको सम्भावना रहेको समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। विपक्षी दलहरूको बहिष्कार र अवरोधका बीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित। पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारद्वारा छानबिन समिति गठन। छानबिनको दायरामा 30,000 जनामाथि छानबिन हुने। र दोलखा उद्योग वाणिज्य संघको निर्वाचनबाट सनत थापाको टीम नै विजय। हवस् त सैलुङ समाचार अहिलेलाई यति नै। अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारादेवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गते देखि जेठ 13 गते सम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
2: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
1: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
3: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
1: दाँतमा हिरा राख्ने,
3: सुनको खोल राख्ने
1: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
3: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596-9812-3534।
0: हार्दिक निमन्त्रणा।
6: राष्ट्रिय लोक भजन सुडका संरक्षण प्रतिष्ठान नेपाल दोलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौं।
0: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख हुमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, उमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 9854045634, कृष्णबहादुर शिवाकोटी 9869674071, जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 9852149351, सचिव शिवहरि पोखरेल 9860664429, कोषाध्यक्ष बाबुराम शर्मा 9844061155।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
6: हे राम, आज चाहिँ भन्छौ भन्ने क्या दाजुभाइ?
7: हजुर,
6: हामीलाई चाहिँ नि जो हो केही कुची चाउने छ भनेदेखि भीमसेन ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खरि बगेका हुन्छन् अरे। कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ यो के कुची चा लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अहिलेदेखि भनेका कुरा यो साँच्चै नि हो रहेछ। अहिले पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यता उति हो पर गाउँ घर चारैतिर चाहिँ जो यस्तो हुँदो रहेछ र
0: हार्दिक निमन्त्रणा।
1: राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल दोलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौं।
0: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, उमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 9854045634, कृष्णबहादुर शिवाकोटी 9869764107, जिल्ला अध्यक्ष रुद्रबहादुर छपलिया 9852439351, सचिव शिवहरि पोखरेल 9860664429, कोषाध्यक्ष बाबुराम शर्मा 9844061155।
1: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरीकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 9854045634, राष्ट्रिय लोक भजन चूडका संरक्षण प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति परिवार, दोलखा। मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
7: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
7: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलखा।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम बयानब्बे थुप्रो सात मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाण्डुबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मेती 2083 साल जेठ महिनाको 1 गते शुक्रबार आज प्रकाशित पत्र पत्रिकाले विपक्षी दलहरूको बहिष्कार र अवरोधका बीच नेतृत्व तथा कार्यक्रम बहुमतले पारित। मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनुहुँदै छानबिनको दायरामा 30,000 पदाधिकारी, चीनी निर्यातमा भएको प्रतिबन्ध, चीनी निर्यातमा भारतको प्रतिबन्ध, सुदन गुरूङबाटे छानबिन गर्न समिति गठन लगायतको समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। विपक्षी दलहरूको बहिष्कार र अवरोधका बीच नीति तथा कार्यक्रम बहुमतले पारित। विपक्षी दलहरूको बहिष्कार र अवरोधका बीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम हिजो पारित गरिएको हो। नीति तथा कार्यक्रममाथि छलफलको लागि अस्ति बुधबार संसदमा पेश भएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थित बिना नीति तथा कार्यक्रममाथि छलफल नगर्ने भनेपछि अस्ति बुधबार पटक पटक सदन अवरूद्ध भएको थियो। तर हिजो भने विपक्षी दलका सांसदहरूले छलफलमा भाग लिनु भएको थियो। छलफलपछि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब प्रधानमन्त्रीबाटै दिनुपर्ने भन्दै विपक्षी दलहरूले संसदमा अवरोध गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको अवरोध र बहिष्कारका बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाब दिन समय दिनुभएको थियो। त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक बहिष्कार गरेको भए पनि कांग्रेसले उठेर विरोध गरेको थियो। विरोधका बीच नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममाथि 35 संशोधन प्रस्ताव पेश भएका थिए। सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्। राष्ट्रिय सभाले पनि बहुमतले नीति तथा कार्यक्रम पारित गरेको छ। सरकारको नीति तथा कार्यक्रममा एमाले, कांग्रेस, नेकपाका सांसदहरूले एकल संयुक्त संशोधन राखेका थिए। राष्ट्रिय सभामा सत्तारूढ रासोपाको प्रतिनिधित्व नभए पनि अरू दलहरूले सरकारको नीति तथा कार्यक्रम पारित गरेका हुन्। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। सुदन गुरूङमाथि छानबिन गर्न समिति गठन। पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी, अध्यक्ष महालेखा नियन्त्रक शुभकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। व्यापारिक दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख नौमा राजीनामा दिनुभएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको थुनामा रहनुभएका भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा प्रश्न उठेपछि गुरूङले राजीनामा दिन बाध्य हुनुभएको थियो। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। छानबिनको दायरामा 30,000 पदाधिकारी। मुलुकमा बहुदलीय व्यवस्था बहाली भएसँगै सार्वजनिक पदमा आसीन बहालवाला र पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठन भएको सम्पत्ति छानबिन आयोगले कार्य शुरू गरेसँगै विभिन्न पदमा रहेका 30,000 जना भन्दा माथि छानबिन हुने भएको छ। आयोगले बिहिबार सूचना नै जारी गर्दै सार्वजनिक पद धारण गरेका तथा सेवानिवृत्त भएका उच्च पदस्थ व्यक्तिलाई आफ्नो तथा परिवारको सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको हो। आयोगले आर्थिक वर्ष 2082-83 सार्वजनिक पदमा रहेका वा सो अवधिपछि सेवानिवृत्त भएका व्यक्तिलाई टोकिएको ढाँचामा सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो। आयोगका प्रवक्ता पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसीले सबै सरकारवाला तथा राजनीतिक तथा
सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी नेपाल सरकारको तलब सुविधा लिने पूर्व तथा बहालवाला पदाधिकारीको हकमा यस्तो सूचना जारी गरिएको बताउनुभयो। छानबिन आयोगलाई अदालत सरहको अधिकार प्रत्यायोजन भएको स्मरण गराउनु हुँदै केसीले भन्नुभयो, हामीले जारी गरेको सूचनालाई आधार मानेर उहाँहरूले छानबिनलाई सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा छ। यदि यसलाई व्यवस्था र इन्कार गर्नुभयो भने उहाँहरूमाथि आवश्यक कानूनी कार्यवाहीको लागि आयोगले आवश्यक कदम चाल्नेछ। प्रारम्भिक रूपमा संकलन गरिएको विवरणमा 30,000 भन्दा बढ़ीको छानबिनको दायरामा पर्न सक्ने र 5,000 भन्दा बढ़ी उजुरी पर्न सक्ने पूर्व अनुमान सहित आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा संवैधानिक निकायमा कार्यरत वा सेवानिवृत्त भएका विभिन्न पदाधिकारी कर्मचारी र उनीहरूका परिवारको सदस्यको नाममा रहेको स्वदेश तथा विदेशमा विदेशको सम्पूर्ण सम्पत्ति विवरण खुलाउन भनिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनुहुँदै मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिनुहुने भएको छ। आज बिहान 11 बजे बोलाएको मधेस प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वैशाख 28 गते बसेको मन्त्री परिषदको बैठकले जेठ 1 गते विश्वासको मत लिने निर्णय गरेको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ। मधेस प्रदेश सभामा हाल कायम रहेको 201 जना प्रदेश सभा सदस्यमा मधेस प्रदेश सरकारलाई बहुमतका लागि 52 जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ। अहिले पनि मधेस प्रदेश सरकारसँग सरकारमा सहभागी दलहरूले 63 जना प्रदेश सभा सदस्यको समर्थन कायम छ। मधेस प्रदेश सरकारलाई नेपाली कांग्रेस 22 जना, जसपा नेपालको 26 र नेपाली कम्युनिष्ट पार्टीका 15 जना प्रदेश सभा सदस्य रहेका छन्। मधेस प्रदेशमा सभामुख राम आशिष यादवले मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज बिहान 11 बजे प्रदेश सभा बैठक बोलाउनु भएको जानकारी दिनुभयो। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। चीनी निर्यातमा भारतको प्रतिबन्ध। भारत सरकारले चीनी निर्यातमा प्रतिबन्ध लगाएको छ, तर नेपालमा भने तत्काल त्यसको असर नपर्ने भएको छ। चीनीको स्वदेशी उत्पादन पर्याप्त भएकाले तत्कालको लागि बजारमा चीनीको अभाव नहुने भएको हो। इन्धनको मूल्यका वृद्धिका कारण चीनी लगायतका खाद्यान्नको मूल्य बढ़न सक्ने भएकाले भारतीय चीनी निर्यातमा प्रतिबन्ध लगाइएको बताइएको छ। आन्तरिक बजारमा चीनीको बढ़दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन आगामी सन् 2026 सेप्टेम्बर 30 सम्मको लागि चीनी निर्यातमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाएको भारतीय संचार माध्यमले जनाएका छन्। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखा उद्योग वाणिज्य संघको मतगणना सम्पन्न भएको छ। गैरातीबाट शुरू भएको मतगणना सकिएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार संघको अध्यक्षमा सनत थापाको समूह नै विजय भएको छ। यो समाचार तयार पार्दासम्म मतगणना सकिएको भए पनि निर्वाचन अधिकृतले आधिकारिक रूपमा विजय भएको घोषणा गर्न बाँकी रहेको छ। निर्वाचनमा 838 मत खसेको थियो। 1023 जना मतदाता रहेको संघमा उक्त मत खसेको हो। दोलखाको सैलुङ गाउँपालिकाले यस वर्ष निशुल्क मकै चरी घाँसको बिउ वितरण गर्ने भएको छ। गाउँपालिकाले पशु सेवा कार्यालय दोलखाको सहयोगमा पालिकाका किसानहरूलाई निशुल्क टियोसेन्टी अर्थात मकै चरी घाँसको बिउ वितरण गर्न लागि हो। पालिकामा 250 किलोग्राम घाँसको बिउ वितरण गरिनेछ। जंगली च्याउ खाँदा सिन्धुलीको मरिन गाउँपालिकामा एकै परिवारका 6 जना बिरामी पर्नु भएको छ। जिल्लाको मरिन गाउँपालिका वडा नम्बर 3 मा जंगली च्याउ खाँदा 5 जना बाल बालिका र 1 जना वृद्ध महिला बिरामी पर्नु भएको हो। च्याउ खाएर बिरामी पर्नेमा 14 वर्षीय संगीता सेन्चुरी, 16 वर्षीय मिलन सेन्चुरी, 9 वर्षीय रितिका बिका, 10 वर्षीय सुमित्रा बिका, 6 वर्षीय कपिल बिका र 70 वर्षीय हस्तामाया बिका बिरामी पर्नु भएको प्रहरीले जनाएको छ।
यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: इन्जिनियर साहब घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
1: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
0: किन एएसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तो रहेछ।
1: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-32-4444।
2: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यवसाय

0: क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
7: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
8: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
7: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
8: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
7: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
8: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914841402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
9: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
10: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
9: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साब्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहि नजाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
11: शल्य क्रियाद्वारा दाँत निकाल्ने,
12: दाँत सफा गर्ने,
11: नमिलेको दाँत मिलाउने,
12: झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने,
11: नयाँ दाँत राख्ने,
12: बाल दन्त उपचार,
11: किराले खाएको दाँतको जरेदेखिको उपचार,
12: दाँत कलरको सिमेन्ट भर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: पहेँलो दाँतलाई चम्काउने,
11: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
12: दाँतमा हिरा राख्ने,
11: सुनको खोल राख्ने
12: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
11: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
13: हार्दिक श्रद्धाञ्जली। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार। हार्दिक समवेदना। रामकोट समाज सेवा समितिका सदस्य रामप्रसाद नेउपानेको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 57 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार, भीमेश्वर नगरपालिका 6, रामकोट दोलखा। हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विसुनटोल स्थित धनन्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौ। धामीहरू मूल धामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनन्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विसुनटोल दोलखा।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। हार्दिक अपील,
3: यही मिति 2083 साल वैशाख 31 गते हुने दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा दिनेश पाठक अध्यक्ष रहेको प्यानललाई मतदान गरिदिनु हुन जिल्लाभित्र रहनुभएका उद्योगी तथा व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: उम्मेद्वारहरू अध्यक्ष दिनेश पाठक, वरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, उपाध्यक्ष महिला कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमालय उपाने, कोषाध्यक्ष चन्द्रबहादुर तमाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, शाखा सदस्य मागा देउराली, झम्कबहादुर श्रेष्ठ, शाखा सदस्य सिंहटी हिरो भित्रीकोटी, सदस्य खुल्ला गम्भीर श्रेष्ठ र बासु थापा।
3: गौरी शंकर बहुमुखी क्याम्पसको प्रांगणमा हुने मतदानमा भाग लिनको लागि भएमा संघको परिचय पत्र, नभएमा पासपोर्ट साइजको फोटो र सकेसम्म नागरिकता लिएर पाल्नुहुन अनुरोध गर्दछौ।
4: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: हैन, के एकले गुनगुन गरिराको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू, यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
6: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: हो पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनि?
1: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066।
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: यो त गजब भयो नि।
6: के गजब भयो?
5: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
6: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
7: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855103409, 9855103409।

0: उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
1: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
0: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
1: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
0: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
1: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
0: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
1: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठूला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
0: अग्रिम बुकिङका लागि प्रोप्राइटर शंकर बस्नेत, सम्पर्क नम्बर 049-590-065 र मोबाइल नम्बर 98-49-38-50-22। होटल दरबार पार्टी प्यालेस एन्ड रोधीघर, चरीकोट सादो बाटो, दोलखा।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भने।
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
5: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार, चरीकोट, दोलखा। सम्पर्कको लागि 98-41-57-70-69।
6: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
10: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98-44-39-92-92।
11: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू,
13: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच,

0: बीएससी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: छत्तीसवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 049-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे आजकल
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: जागिर खाने मौका त आएको थियो नि,
8: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
10: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
11: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88 पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठुलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851-13-27-806 र 9841-80-56-42।
3: रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35-649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: Quintán.
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठी। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
4: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा, दोलखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर, हुन्छ बा, सुन्नुहोस् है त।

हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथ पुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: सांदक बनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।

0: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
1: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
0: किन ए एसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तो रहेछ।
1: स्ट्रङ, लाइट एन्ड स्मार्ट, ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-92-3534।
2: हार्दिक निमन्त्रणा।
3: राष्ट्रिय लोक भजन सुडका संरक्षण प्रतिष्ठान नेपाल दोलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ।
2: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, उमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 98-45-45-634, कृष्णबहादुर शिवाकोटी 98-69-64-71-07, जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 98-5-12-49-351, सचिव शिवहरि पोखरेल 98-60-64-34-29, कोषाध्यक्ष बाबुराम शर्मा 98-44-01-155।
3: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरिकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 98-545-44-634। राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दोलखा।
2: ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
6: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
5: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9840593924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सानो बाटो चोकमा।
7: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछ।

0: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार,
0: दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301 72 र 9851120607।

0: सांदक बनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: हार्दिक श्रद्धाञ्जलि। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाती नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार। हार्दिक समवेदना। रामकोट समाज सेवा समितिका सदस्य रामप्रसाद नेउपानेको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 57 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौ। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार, भीमेश्वर नगरपालिका 6, रामकोट, दोलखा। हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विसुनटोल स्थित धनञ्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौं। धामीहरू मूल धामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनञ्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विसुनटोल दोलखा। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू
5: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा

0: हार्दिक अपील।
1: यही मिति 2083 साल वैशाख 31 गते हुने दोलाखा उद्योग वाणिज्य संघको निर्वाचनमा दिनेश पाठक अध्यक्ष रहेको प्यानललाई मतदान गरिदिनु हुन जिल्लाभित्र रहनुभएका उद्योगी तथा व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौं।
0: उम्मेद्वारहरू अध्यक्ष दिनेश पाठक, वरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, उपाध्यक्ष महिला कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमाल नेउपाने, कोषाध्यक्ष चन्द्रबहादुर तमाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, शाखा सदस्य मागा देउराली, झम्कबहादुर श्रेष्ठ, शाखा सदस्य सिंहटी हिरो भित्रीकोटी, सदस्य खुल्ला गम्भीर श्रेष्ठ र बासु थापा।
1: गौरीशंकर बहुमुखी क्याम्पसको प्रांगणमा हुने मतदानमा भाग लिनको लागि भएमा संघको परिचय पत्र, नभएमा पासपोर्ट साइजको फोटो र सकेसम्म नागरिकता लिएर पाल्नुहुन अनुरोध गर्दछौं।
2: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: हैन, के एकले गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौं भनेर सोचेको।
3: अनि के भो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो

0: 69008
1: दुर्गा एन्ड राजेश दनासला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घर सँगै पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौ
0: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन् गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
3: पारे पनि किन दुखेको पक्छौ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झै लाग्यो छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
2: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494215042

0: काठमाडौँ कागेश्वरी मनहरा नौ गोठाटारका लागि श्रीराम थापा। सम्पर्क नम्बर 98510 68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रत बन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 98442523 र 98024087666।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: यो त गजब भयो नि।
3: के गजब भयो?
2: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
3: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
4: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 98510-73409, 98510-73409।
5: होइन दाई, यो कौसीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
6: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
5: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रतबन्ध, जन्मदिन, बेबी साउर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
5: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
7: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
5: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
7: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
5: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
7: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
5: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
7: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत। सम्पर्क नम्बर 0495900065 र मोबाइल नम्बर 98493850 22। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट सादो बाटो, दोलखा।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
9: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
11: नेपाल सरकार, विज्ञापन बोर्ड.
12: कस्तो दाँत दुखेको, गिया पनि शून्य छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
13: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
12: त्यहाँ चाहिँ के हुन्छ नि?
13: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ.
7: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
14: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841577079.
12: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
15: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
16: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
17: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
18: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
19: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
16: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
19: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
16: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बिच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृ कार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-55-70 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
6: गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिगिने गिग

0: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
1: हो नि रामा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि,
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: आज त मेरो जन्मदिन हो नि, केक काट्नु पर्छ है मम्मी।
10: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
11: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
12: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ,
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
12: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
12: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
12: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
14: आज प्यार की होड़ी
15: दिल बोले तो हाट हाट
16: हमारा यार सौदा सौदा
15: ओहो
14: दोनों डील कर सील
15: टाइट टाइट वेरी टाइट।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा, सम्पर्क नम्बर 98511-65046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
1: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
1: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला।

0: रिकर्डतिर लाग्यो है साथी हो।
1: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू।
3: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी मौसम पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: सान्दर्भ वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।

0: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
1: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
0: किन एएसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तो रहेछ।
1: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596-1298-3534।
2: हे राम आज चाहिँ भन्छ भन्ने क्या दाजुभाइ,
3: हजुर
2: हामीलाई चाहिँ नि जो हो केही कुचि चाउने छ भनेदेखि,
3: हजुर
2: ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खरि बगेका हुन्छन् अरे,
3: त्यस
2: कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ यो के कुचि चाहिँ लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अघिदेखि भनेका कुरा यो साँचै नि हो र त,
3: पहिले
2: पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो र पर गाउँ घर चारैतिर चाहिँ नि यस्तो हुँदो रहेछ र नाराइन।
4: हार्दिक निमन्त्रणा।
5: राष्ट्रिय लोक भजन सुडका संरक्षण प्रतिष्ठान नेपाल दुलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ।
4: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, उमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 98-45-45-634, कृष्णबहादुर शिवाकोटी 98-69-64-71-07, जिल्ला अध्यक्ष रुद्रबहादुर छपलिया 98-5-12-49-351, सचिव शिवहरि पोखरेल 98-60-64-34-29, कोषाध्यक्ष बाबुराम शर्मा 98-44-01-155।
5: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरिकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 98-545-4634। राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दुलखा।
4: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।

0: सुँगुर चराले वाक्य फुटाइरहेको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने,
0: दाँत सफा गर्ने,
2: नमिलेको दाँत मिलाउने,
0: झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने,
2: नयाँ दाँत राख्ने,
0: बाल दन्त उपचार,
2: किराले खाएको दाँतको जरेदेखिको उपचार,
0: दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: पहिलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: हार्दिक श्रद्धांजलि। यस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्णबहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार। हार्दिक समवेदना। रामकोट समाज सेवा समितिका सदस्य रामप्रसाद नेउपानेको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 57 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार, भीमेश्वर नगरपालिका 6, रामकोट, दोलखा। हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विशुनटोल स्थित धनन्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौ। धामीहरू मूल धामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनन्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विशुनटोल दोलखा।
4: दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा चेकिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
5: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
5: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। हार्दिक अपील,
6: यही मिति 2083 साल वैशाख 31 गते हुने दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा दिनेश पाठक अध्यक्ष रहेको प्यानललाई मतदान गरिदिनु हुन जिल्ला भित्र रहनुभएका उद्योगी तथा व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: उम्मेद्वारहरू अध्यक्ष दिनेश पाठक, वरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, उपाध्यक्ष महिला कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमाल नेउपाने, कोषाध्यक्ष चन्द्रबहादुर तमाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, शाखा सदस्य मागा देउराली, झम्कबहादुर श्रेष्ठ, शाखा सदस्य सिंहटी हिरो भित्रीकोटी, सदस्य खुल्ला गम्भीर श्रेष्ठ र बासु थापा।
6: गौरी शंकर बहुमुखी क्याम्पसको प्रांगणमा हुने मतदानमा भाग लिनको लागि भएमा संघको परिचय पत्र, नभएमा पासपोर्ट साइजको फोटो र सकेसम्म नागरिकता लिएर पाल्नुहुन अनुरोध गर्दछौ।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गाल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844649608 9844649608।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
4: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाँडा व्यवसाय गरौं कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पीतल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
6: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
6: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
6: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
6: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
6: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
6: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
7: एकाठे यो त गजब भयो नि।
8: के गजब भयो?
7: अब होटल रेस्टुरेन्ट पार्टी प्यालेस क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल सेफिङ डिस प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
8: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
9: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस पाटन औद्योगिक क्षेत्र लगनखेल ललितपुर। फोन नम्बर 9855103409 9855103409।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। दस महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौडा ढल्केवर प्रसारणलाई निर्माणले गति लियो। कालीकटको सेरावाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 वटा पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनामै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,00,00,00 बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,00,00 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,00,00,00 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,00,00 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत तर्फ 4,07,88,80,00,00,00 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,00,00 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,00 विनियोजन गरेकोमा अहिलेसम्म 2,45,01,54,00,00 बराबर खर्च भएको हो। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,00,00 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले अहिलेसम्म 10,12,05,24,00,00,00 बराबर आमदानी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। लेखा

0: बाट कुल बेरुजो 88.09 करोड़ 11 लाख कायम भएको छ, जसमध्ये संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड़ 87 लाख, स्थानीय तहतर्फ 19.04 करोड़ 77 लाख र समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ 70 लाख रहेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजुप्रति चिन्ता व्यक्त गर्नुभएको छ। साथै उहाँले सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नु पर्नेमा जोड़ दिनुभएको छ। लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केवर दुहबी 400 केवी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण थालिएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद रहेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौँडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ अर्थात टनल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाँडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोसेडुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग हुने गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी, मुस्ताङको जोमसोम कोरला सड़क आयोजना अन्तर्गत 5 वटा पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसोम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसोम कोरला जिल्ला सड़क आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरोला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीन रूपसे झरना, थासाङ दुईको सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। पाँचवटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो। उत्तर दक्षिण जोड्ने कोरोला सड़क आयोजना अन्तर्गत अहिलेसम्म 15 पक्की पुल निर्माण सम्पन्न भइसकेको छ। कोरला सड़क अन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको आयोजनाले जनाएको छ। सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान, प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। त्यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालयगत रहने व्यवस्था गरिएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ। अब विदेशको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3-3 रूपैयाँले बढ़ेको हो। त्यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपैयाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपैयाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठीक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँले घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जनामा पर्ने समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्यतया आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा हर्मुज जलमार्ग हुँदै आयात गर्ने गर्छ। इन्धनमा मूल्य वृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रम पनि कड़ा बनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपछि अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। यसअघि राखेपछि पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास समिति ऐन 2077 दफा 29 2 टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको 5 स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पुछारमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 पटक भेट भएकोमा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौँडा ढल्केबर प्रसारण लाइन निर्माणले गति लियो। कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि स्रोत सहमति, एक महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुम सामुदायिक एफएम 92.7 मेगाहर्ट्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्न 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: राम आज तिमी भन्छौ भन्ने क्या दाजुभाइ, हजुर हामीलाई चाहिँ नि जो हो केही
2: कुचिटाउने
1: छ भनेदेखि हजुर सिंह ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खरि बगेका हुन्छन् अरे,
2: त्यस
1: कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ यो के खुसी त लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अघिदेखि भनेका कुरा यो साँचै नि हो र त, अहिले पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो पर गाउँ घर चारैतिर चाहिँ नि जो यस्तो हुँदो रहेछ र
0: हार्दिक निमन्त्रणा।
3: राष्ट्रिय लोक भजन चुड़का संरक्षण प्रतिष्ठान नेपाल दोलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौं।
0: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजय कान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, हुमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 98540 45634, कृष्णबहादुर शिवाकोटी 98694 64 71 07, जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 98512 49351, सचिव शिवहरि पोखरेल 98604634 29, कोषाध्यक्ष बाबुराम शर्मा 98440161।
3: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरीकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 98545 45634, राष्ट्रिय लोक भजन चुड़का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दोलखा।
4: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला

0: साथै यसपाली भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
1: हार्दिक श्रद्धांजलि। यस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार। हार्दिक समवेदना। रामकोट समाज सेवा समितिका सदस्य रामप्रसाद नेउपानेको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 57 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार भीमेश्वर नगरपालिका 6 रामकोट दोलखा। ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
5: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
4: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9840593924 र 9845।

0: तर 54 अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन सरी कोर सादो बाटो चोकमा
1: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दरात बाकस लिएर आउनु छैन
1: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टील फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ
1: हजुर आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टील दराज अफिसको लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
2: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9814241402 भीमेश्वर स्टील फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा
3: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त
4: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि न दाँत मिलेको छ न सफा छ दाँत किराले खाएर यस्तो भइरहेछ अनि के गरी हाँस्नु त
3: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि किन चिन्ता लिन्छौ क्या तिमी लहिन जाउँ त्यतै
5: हाम्रा सेवा तथा सुविधाहरू शल्यक्रियाद्वारा दाँत निकाल्ने दाँत सफा गर्ने नमिलेको दाँत मिलाउने झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने नयाँ दाँत राख्ने बाल दन्त उपचार किराले खाएको दाँतको जरेदेखिको उपचार दाँत कलरको सिमेन्ट भर्ने दाँतको एक्सरे गर्ने पहेँलो दाँतलाई चम्काउने दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने दाँतमा हिरा राख्ने सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली साडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा
6: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301872 र 9851120607

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड

0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: अहिले अपराह्नको 4 बजेको छ।

को दोलखा र दोलखा आसपासका स्थानीय खबरको संगलो सैलुङ सेरफेरमा म तारा देवी बस्नेतको नमस्कार। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखा उद्योग वाणिज्य संघको 16 अधिवेशनबाट सनत थापाको नेतृत्वको सिंगो प्यानल नै निर्वाचित। निर्माण व्यवसायी संघ दोलखाद्वारा जिल्ला प्रशासन कार्यालयमा धरना लगायतका स्थानीय प्रसंग सहित पूर्व गृहमन्त्री सुदन गुरूङलाई छानबिन समिति मार्फत चोख्याउन राखिएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसको आशंका जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक 2M रायले प्रतिवेदन पेश गर्नु भएको हो। प्रतिवेदन बुझ्नुहुँदै राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्नुहुँदै सार्वजनिक निकायले जवाबदेहिता पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। बेरुजु फरछोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ धेरै जवाबदेह हुनुपर्छ वहाँले भन्नुभयो। राष्ट्रपति पौडेलले फर्जुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा देशमा दिगो शान्ति सुशासन र विकास समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नु भएको छ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पूर्व गृहमन्त्री

0: मोहन गुरूङलाई छानबिन समिति मार्फत चुक्याउन लागि आशंका गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता भेष्मा राजाङ देम्बेले सरकारले गठन गरेको छानबिन समितिले सत्य तथ्य पत्ता लगाउनुको सट्टा गुरूङलाई सफाई दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गर्नु भएको हो। आङ देम्बेले भन्नुभयो, समितिले निष्पक्ष छानबिन गरोस् चुक्याउने दाउ मात्र नगरोस्। उहाँले गुरूङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताउनु भएको छ। समिति गठन भएपछि आङ देम्बेले त्यसलाई सकारात्मक कदम भन्नुभएको छ, तर उहाँले समितिको निष्पक्षतामा नै यसको विश्वसनीयता निर्भर रहने उल्लेख गर्नु भएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयात तथा डिलरहरूको रासायनिक मल नियन्त्रण आदेशमा उल्लेख रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखे रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि तथा अर्थविज्ञ महानन्द्र जोशीले जानकारी दिनुभयो। रासायनिक मल तत्वीय र संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मलमा मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। संविधान संशोधनको लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेएनजी प्रतिनिधिसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्यल चिर्दै सकारात्मक संवादको लागि आह्वान गरेको छ। कार्यदलका संयोजक असीम शाहले सबै सरकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोही अनुसार जेएनजीहरूलाई पनि छलफलको लागि आमन्त्रण गरिएको स्पष्ट पार्नु भएको हो। आज साँझ 5 बजे तय गरिएको छलफलका सन्दर्भमा केही जेएनजी प्रतिनिधि ले अघिल्लो सरकारसँग भएका सहमतिको विषयलाई लिएर असन्तुष्टि र बहिष्कारको कुरा उठाएपछि संयोजक शाहले त्यसको वास्तविकता प्रष्ट पार्नु भएको हो। उहाँका अनुसार अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा छन् र जेएनजी परिषद निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनु भएको छ। नेपाल निर्माण व्यवसायी महासंघले अत्याधिक मूल्य वृद्धिका कारण निर्माण क्षेत्र धराशायी भएको भन्दै शुक्रबार दुईवटा मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ। महासंघका अध्यक्ष निकुलस पाण्डे नेतृत्वको टोलीले एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिगदेल र ऊर्जा जलस्रोत तथा सिंचाई सचिव सरिता दवाडीलाई भेटेर ध्यानकर्षण गराइएको हो। देशभरका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएकाले दबाव स्वरूप ज्ञापन पत्र बुझाइएको महासंघले जनाएको छ। महासंघका अध्यक्ष पाण्डेले निर्माण क्षेत्र अहिले होलिडेको अवस्थामा पुगेको र व्यवसायीहरू चरम संकटमा परेको बताउनुभयो। बढ़ेको बजार भाव अनुसार ठेक्काको मूल्य समायोजन गरिनुपर्ने, काम रोकिएको आयोजनाहरूको म्याद 2084 असारसम्म थप गरिनुपर्ने र आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक एवं भुक्तानीको व्यवस्था हुनुपर्ने, व्यवसायीको माग छ, साथै अनुसन्धानको नाममा व्यवसायीहरूमाथि भइरहेको धरकपट र दुःख दिने कार्यले लगानीको वातावरण बिग्रने भन्दै अध्यक्ष पाण्डेले आपत्ति जनाउनु भएको छ। अब स्थानीय प्रसंगहरू। दोलाखा उद्योग वाणिज्य संघको 16 अधिवेशनबाट सनत थापाको नेतृत्वको सिंगो प्यानललाई निर्वाचित भएको छ। थापाले निकटम प्रतिद्वन्दी दिनेश पाठकलाई 103 मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा विजय बन्नु भएको हो। थापाले 462 मत प्राप्त गर्दा पाठकले 359 मत प्राप्त गर्नु भएको थियो। थापा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, उपाध्यक्षमा विवेक कुमार खत्री, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा सुरेश उप्रेती, सचिव अनिल रिजाल, कोषाध्यक्षमा रामशरण बस्नेत, दलित सदस्य प्रकाश नेपाली र महिला सदस्य पार्वती भण्डारी निर्वाचित हुनु भएको छ। त्यसै गरी मागादेउराली शाखा सदस्यमा छुङ नामगेल तमाङ, सिंगटी शाखा सदस्यमा रिम बहादुर ओली तथा खुल्ला सदस्य हरूमा कुमार श्रेष्ठ र राजेश उप्रेती विजय हुनु भएको छ। यसअघि एसोसिएट सदस्यमा पुरूषोत्तम बुढाथोकी र मैना पोखरी शाखा सदस्यमा राजकुमार दाहाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। समितिको कार्यकाल 3 वर्ष हुने बताइएको छ। दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर 5 अन्तर्गत पर्ने भोर्ने तीनुखी तीनेखु सड़क खण्डमा कालोपत्रे कार्यलाई प्रभावकारी र गुणस्तर बनाउन 30 दिनका लागि यातायात आह्वान पूर्ण रूपमा बन्द गरिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै सड़क विभाग र गाउँपालिकाको समन्वयमा सञ्चालन भइरहेको कालोपत्रे कार्यका क्रममा वैशाख 29 गतेदेखि जेठ 27 गतेसम्म उक्त सड़क खण्डमा सवारी साधन सञ्चालन रोकिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजे सुप्रकोटीका अनुसार कालोपत्रे गर्ने क्रममा ओछ्याइएको प्राइमर माथि सवारी गुड्ने तथा कालोपत्रे सेट हुनु अघि नै गाड़ी सञ्चालन हुँदा सड़कको गुणस्तरमा असर पर्ने समस्या देखिएकाले केही समयका लागि सड़क बन्द गर्नु परेको हो। देशभरका निर्माण व्यवसायहरू आन्दोलनमा रहेको बेला निर्माण व्यवसाय संघ दुलखाले पनि जिल्ला प्रशासन कार्यालयमा आज धरना दिएको छ। अत्याधिक मूल्य वृद्धिका कारण निर्माण कार्य अघि बढ़न नसकिएको भन्दै निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएको बेला दोलखा निर्माण व्यवसायीले धरना दिएको निर्माण व्यवसायी संघ दोलखाका अध्यक्ष राजेश थापाले जानकारी दिनुभयो। उहाँको अनुसार निर्माण सामग्री तथा इन्धनको अत्याधिक मूल्य वृद्धिका कारण आयोजना कार्यान्वयन प्रभावित भएको भन्दै आज जिल्ला प्रशासन अगाडि धरना दिएको हो। निर्माण व्यवसायी संघ दोलखाका अध्यक्ष राजेश थापाको नेतृत्वमा प्रशासन कार्यालय पुगेको टोलीले आज सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले समक्ष यसबारे ध्यानकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाइएको बताइएको छ। रामेछापको सदरमुकाम मन्थलीमा बेसिक ब्यूटी पार्लर सम्बन्धी 30 दिने तालिम शुरू भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना मन्थली नगरपालिकाको समन्वय र माझी उत्थान संघ रामेछापको सहजीकरणमा तालिम सञ्चालन गरिएको हो। बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले तालिमको उद्घाटन गर्नुभएको थियो। बोटे माझी हायु मुसहर र वनकरिया समुदायको लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो। तालिममा 12 जना को सहभागिता रहेको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षभित्र नै 2081 असोज 10 देखि 12 मा परेको अविरल वर्षाका कारण क्षति पुगेका कृषकका लागि राहत उपलब्ध गराउने निर्णय गरेको। सार्वजनिक सूचना अनुसार जिल्लाका विभिन्न पालिकामा 152 जना कृषक प्रक्रिया पुर्याएर राहतको दावी गरेका छन्। खाद्यान्न बाली क्षति भएको अवस्थामा प्रतिरोपनी 1500, तरकारी बालीमा प्रतिरोपनी 2500 र फलफूलतर्फ प्रतिरोपनी 5000 रूपियाँ राहत पाउने बताइएको छ। हवस् त अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्ने विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ श्री संख्या 40, डिप्लोमा इन फार्मेसी श्री संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा श्री संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी श्री संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी। नमस्कार।
3: के छ खबर? सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
4: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै

0: मेरी आमै नि गीताश्री स्टोर एउटा थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: बनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9850068595 र 0949421542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9850068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधि प्रति सम्मानपूर्ण व्यवहार गर।
1: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो।
2: हार्दिक श्रद्धाञ्जली। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरूराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार। हार्दिक समवेदना। रामकोट समाज सेवा समितिका सदस्य रामप्रसाद नेउपानेको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 57 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार, भीमेश्वर नगरपालिका 6, रामकोट, दोलखा।
3: आफै नै जागिर खाने मौका त आको थियो नि, तर
4: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 820 107।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
8: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?

0: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-988, पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठुलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851-13-27-806 र 9841-80-56-42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97-020-35-649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511 65046। अविनाश तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440302082।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
0: ओहो हो त रच त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरिकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरिकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरिकोटतिर लाग्यो है साथी हो।
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरिकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरिकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: हार्दिक श्रद्धांजली। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
1: हे राम आज के भन्छौ भन्ने क्या दाजुभाइ,
2: हजुर
1: हामीलाई चाहिँ जो हो केही कुचि चाउने छ भनेदेखि,
2: हजुर
1: लुसिन ठाकुरका चाहिँ जो हो निधारमा चाहिँ यो पसिना खै बगेका हुन्छन् अरे, कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ के कुचि चाहिँ लाग्छ नि भनिकन, हाम्रा चाहिँ जो हो पुर्खाले अहिलेदेखि भनेका कुरा यो साँच्चै नि हो र
2: अहिले
1: पनि चाहिँ जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो पर गाउँ घर चारैतिर चाहिँ जो यस्तो हुँदो रहेछ र
0: हार्दिक निमन्त्रणा।
3: राष्ट्रिय लोक भजन सुरका संरक्षण प्रतिष्ठान नेपाल दुलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौं।
0: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजय कान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, उमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 9854045634, कृष्णबहादुर शिवाकोटी 9869674107, जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 9852249351, सचिव शिवहरि पोखरेल 9860664429, कोषाध्यक्ष बाबुराम शर्मा 9944061155।
3: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरीकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 9854045634। राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दुलखा।
0: हार्दिक समवेदना। रामकोट समाज।

नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। मुलुकको कुल बेरोजु 7.55 अरब नाग्यो। वित्तीय अनुशासन र पारदर्शिता कायम गर्न सरकारवालालाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको तयारी तीव्र। आसन्न महाधिवेशनबाट रवि लामिछाने सभापति बन्ने महामन्त्री अरविन्द बोर्ला कोटेको घोषणा। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश प्रस्थान। अब समाचार विस्तारमा। मुलुकको कुल बेरोजु 7.55 अरब रूपियाँ बराबरको पुगेको छ। महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मुलुकको कुल बेरोजु 7.75 अरब माथि पुगेको हो। महालेखा परीक्षक तुएम रायका अनुसार यस वर्ष कुल 94.85 अरब 50 करोड़ रूपियाँ बराबरको लेखा परीक्षण गरिएको थियो। भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका घटनाका कारण 189 कार्यालय र निकायले लेखा तथा सम्बन्धित श्रेष्ठ प्रेस नभएको कारण 1.47 अरब 90 करोड़ रूपियाँ बराबरको भने लेखा परीक्षण नभएको पाइएको छ। प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रित नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमितता वा बेमानासिप तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औल्याइएको कारोबार बेरोजु हो। देशभर 753 स्थानीय सरकारको एक वर्षको कुल बजेट 19.05 अरब रूपियाँ बराबर भएको पाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक निकायमा बढ़दो बेरोजुप्रति चिन्ता व्यक्त गर्नुहुँदै वित्तीय अनुशासन र पारदर्शिता कायम गर्न सरकारवालाहरूलाई निर्देशन दिएर पाएको छ। महालेखा परीक्षकको कार्यालयले संविधान बमोजिम पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन बुझ्नुहुँदै पौडेलले विगत लामो समयदेखि सरकारी खर्चमा बेरोजु बढ़दै जानुले सार्वजनिक निकायको जवाबदेहिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताउनुभयो। बेरोजु फर्जियोटलाई प्राथमिकता दिँदै वित्तीय अनुशासन कायम गर्ने दिशामा सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढ़ी जिम्मेवार र जवाबदेही हुनुपर्नेमा उहाँको जोड़ रहेको थियो। प्रधानमन्त्री पालेन्द्र शाहले अर्थमन्त्री डाक्टर सोनी वाग्लेसँग भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच आज दिउँसो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटवार्ता भएको हो। भेटका क्रममा सरकारले हिजो मात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति गोकन कुमार थापा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबीच भेटवार्ता भएको छ।

0: सभाहरूबीच आज सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो। सभापति थापासँग बिहान 11 बजेपछि भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ। सभापति थापा र मुख्यमन्त्री शाहबीच सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल भएको बताइएको छ। मुख्यमन्त्री शाहको सचिवालयको अनुसार प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीलाई पनि सहभागी गराउने आन्तरिक तयारी छ।
1: लामो समयदेखि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल अल्पाइन पब्लिक स्कूल चरीकोटमा प्ले ग्रुप र नर्सरीमा निशुल्क भर्ना खुलिसकेको छ नि, समयमै आउनुहोस् है।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: नेकपा एमालेका सचिव महेश बस्नेतले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको अभिव्यक्तिले सरकारको असली चरित्र उजागर गरेको टिप्पणी गर्नुभएको छ। अर्थमन्त्री वाग्लेको हामी कम्युनिष्ट होइनौ भन्ने अभिव्यक्तिले सरकारको वैचारिक र राजनैतिक चरित्र अझ प्रष्ट पारेको उहाँको भनाइ छ। सरकार गठनको पहिलो दिनदेखि नै संविधानमाथि धावा बोल्ने, कानूनमाथि हस्तक्षेप गर्ने, न्यायालयमाथि दबाव सिर्जना गर्ने तथा संसदीय प्रणालीलाई कमजोर बनाउने गतिविधि भइरहेको उहाँले आरोप लगाउनु भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा देखाएको व्यवहारले सरकारको सोच शैली र संस्कार झनै उदाङ्गो भएको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, गरीब, श्रमिक, सुकुम्बासी, दलित विद्यार्थी, शिक्षक र मजदूरमाथि किन निरन्तर प्रहार भइरहेको छ? जनताको पीड़ा नदेख्ने, विकासभन्दा विस्थापनमा रमाउने, अधिकारको आवाज उठ्ने बित्तिकै दमनमा उत्रने शक्ति कुनै कम्युनिष्ट शक्ति हुन सक्दैन। कम्युनिष्ट हुनु भनेको श्रमको सम्मान गर्नु हो, उत्पीड़ितको पक्षमा उभिनु हो, जनताको आशा र अधिकारको रक्षक बन्नु हो, उहाँले भन्नुभयो। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पूर्व गृहमन्त्री सुदन गुरूङलाई छानबिन समिति मार्फत चोख्याउन लागि आशंका गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ देम्बेले सरकारले गठन गरेको छानबिन समितिले सत्य तथ्य पत्ता लगाउनुको सट्टा गुरूङलाई सफाई दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गर्नुभएको हो। आङ देम्बेले भन्नुभयो, समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस्। उहाँले भन्नुभयो, उहाँले गुरूङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताउनु भएको छ। समिति गठन भएपछि आङ देम्बे ले त्यसलाई सकारात्मक कदम भन्नुभएको छ, तर उहाँले समितिको निष्पक्षतामै यसको विश्वसनीयता निर्भर रहेको उल्लेख गर्नुभएको छ। समितिले राजनैतिक प्रभावमा नपरि सत्य तथ्य बाहिर ल्याउनुपर्ने आङ देम्बेको भनाइ रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको आसन्न महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्ने पूर्ण घोषणा गर्नुभएको छ। अन्य पदहरूमा को जाने भनेर छलफल भइरहेको उहाँले बताउनु भएको छ। रासोपाको पहिलो महाधिवेशन आगामी असार 7, 8, 9 गते चितवनमा हुँदैछ। साथसाथ रासोपाको स्थापना दिवस पनि हो। बुर्लाकोटीका अनुसार महाधिवेशनको तयारी अहिले द्रुत गतिमा भइरहेको छ। पहिलो महाधिवेशनको लागि चितवन नै किन रोजियो भन्ने संचारकर्मीको जिज्ञासामा बुर्लाकोटीले यो जिल्ला पार्टीको ईपी सेन्टर र देशकै भौगोलिक केन्द्रबिन्दु भएको जवाब दिनुभएको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ 8 गतेका लागि विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुखलाई पत्र पठाउनु भएको छ। जनता समाजवादी पार्टी नेपालले निर्णय नदिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुखलाई पत्र पठाउनु भएको हो। वैशाख 21 गते जनमत पार्टीले सरकारका तर्फबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने कार्यक्रम रहेको थियो, तर जसपा नेपाल विश्वासको मत दिने या नदिने विषयमा अनगन्ती भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम सार्नु भएको हो। अब एकैछिन व्यापारिक विश्राम।
3: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर संख्या 40, डिप्लोमा इन फार्मेसी शीर संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खोल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: खालि बगेका हुन्छन् अरे, त्यस कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ यो के खुसी चाहिँ लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अघिदेखि भनेका कुरा यो साँचै नि हो र त। अहिले पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति वरपर गाउँ घर चारैतिर चाहिँ नि जो यस्तो हुँदो रहेछ र नाराइन।
3: हार्दिक निमन्त्रणा।
0: राष्ट्रिय लोक भजन सुरका संरक्षण प्रतिष्ठान नेपाल दुलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ।
3: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, उमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 9845456634, कृष्णबहादुर शिवाकोटी 9869764107, जिल्ला अध्यक्ष रुद्र बहादुर थपलिया 9852249351, सचिव शिवहरि पोखरेल 9860664429, कोषाध्यक्ष बाबुराम शर्मा 9944061155।
0: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरीकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 9845445634। राष्ट्रिय लोक भजन सुरका संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दुलखा।
5: आफ्नै जागिर खाने मौका त आएको थियो नि,
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफ्नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
7: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
7: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865946926 र गेलसाङ शेर्पा 9816830107।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यले पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98 44 55 40 60, प्रकाश थापा 98 44 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
6: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखा उद्योग वाणिज्य संघको 16 अधिवेशनबाट सनत थापा नेतृत्वको सिंगो प्यानललाई निर्वाचित भएको छ। थापाले निकटम देश प्रति दिनेश पाठकलाई 103 मतको फराकिलो अन्तरले पराजित गर्नुहुँदै अध्यक्षमा विजय हुनुभएको हो। थापाले 465 मत प्राप्त गर्दा पाठकले 359 मत प्राप्त गर्नु भएको थियो। थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, उपाध्यक्षमा विवेक कुमार खत्री, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिव सुरेश उप्रेती, सचिवमा अनिल रिजाल, कोषाध्यक्षमा रामचरण बस्नेत, दलीय सदस्य प्रकाश नेपाली र महिला सदस्य मा पार्वती भण्डारी विजय हुनु भएको छ। त्यसै गरी माघा देउराली शाखा सदस्यमा सु नामगेल तमाङ, सिंगठी शाखा सदस्यमा रे बहादुर ओली तथा खुल्ला सदस्यहरूमा कुमार श्रेष्ठ र राजेश उप्रेती विजय हुनु भएको छ। एसोसिएट सदस्यमा पुरूषोत्तम बुढा थोकी र मैना पोखरी शाखा सदस्यमा राजकुमार दाहाल यसअघि नै निर्विरोध निर्वाचित हुनुभयो।

0: 27 गतेसम्म उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उप्रकोटीले जानकारी दिनुभयो। वहाँका अनुसार कालोपत्री गर्ने क्रममा उछाइएको प्राइमर माथि सवारी कुर्ने तथा कालोपत्रे सेतो हुनु अघि नै गाड़ी सञ्चालन हुँदा सड़कको गुणस्तरमा असर पर्ने समस्या देखिएकाले केही समयका लागि सड़क बन्द गर्नु परेको हो। देशभरका निर्माण व्यवसायहरू आन्दोलनमा रहेको बेला निर्माण व्यवसाय संघ दुलखाले पनि जिल्ला प्रशासन कार्यालयमा आज धरना दिएको छ। अत्याधिक मूल्य वृद्धिका कारण निर्माण कार्य अघि बढ़ाउन नसकिएको भन्दै निर्माण व्यवसायहरू आन्दोलनमा उत्रिएको बेला दुलखाका निर्माण व्यवसायहरूले धरना दिएको निर्माण व्यवसाय संघ दोलखाका अध्यक्ष राजेश थापाले जानकारी दिनुभयो। वहाँका अनुसार निर्माण सामग्री तथा इन्धनको अत्याधिक मूल्य वृद्धिका कारण आयोजना कार्यान्वयन प्रभावित भएको भन्दै आज जिल्ला प्रशासन कार्यालयमा धरना दिएको हो। निर्माण व्यवसाय संघ दोलखाका अध्यक्ष राजेश थापाको नेतृत्वमा प्रशासन कार्यालय पुगेको टोलीले आज सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले समक्ष यसबारे ध्यानकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएको पाइएको छ। रामेछापको सदरमुकाम मन्थलीमा बेसिक ब्यूटी पार्लर सम्बन्धी 30 दिने तालिम शुरू भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना मन्थली नगरपालिकाको समन्वय र माझी उत्थान संघ रामेछापको सहजीकरणमा तालिम सञ्चालन गरिएको हो। बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले तालिमको उद्घाटन गर्नुभएको थियो। बोटे माझे हायु मुसहर र बनकरिया समुदायको लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षभित्र नै 2081 असोज 10-12 परेको अविरल वर्षाका कारण क्षति पुगेको कृषकहरूका लागि राहत उपलब्ध गराउने निर्णय गरेको छ। उक्त निर्णय अनुसार जिल्लाका विभिन्न पालिकाका 152 जना कृषकले प्रक्रिया पुर्याएर राहत दावी गरेका छन्। खाद्यान्न बाली क्षति भएको अवस्थामा प्रतिरोपणी 1,500, तरकारी बालीमा प्रतिरोपणी 2,500 र फलफूलतर्फ प्रतिरोपणी 5,000 रूपियाँ राहत पाउनेछन्। अहिले माग गरिएको कृषकहरूको राहत रकम 31,32,400 रूपियाँ बराबरको रहेको छ। संकलित निवेदनका 152 कृषकले 808 रोपनीमा खाद्यान्न बाली नष्ट भएको दावी गर्नुभएको छ।
1: लामो समयदेखि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल अल्पाइन पब्लिक स्कूल चरिकोटमा प्ले ग्रुप र नर्सरीमा निशुल्क भर्ना खुलिसकेको छ नि, समयमै आउनुहोस् है।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब बाँकी प्रसंगहरू। संविधान संशोधनको लागि बहस पत्र तयार गर्न गठित कार्यदलले जेएनजीका प्रतिनिधिसँग छलफलको लागि बोलाएको थियो। साँझ 5 बजेका लागि राखिएको छलफल जेएनजी प्रतिनिधिले बहिष्कार गर्ने भएपछि कार्यदलका संयोजकले यसबारे स्पष्टीकरण दिनुभएको छ। कार्यदलका संयोजक असीम शाहले सबै सरकारवालाको सुझाव समेटेर बहस पत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोही अनुसार जेएनजीहरूलाई पनि छलफलको लागि आमन्त्रण गरिएको बताउनुभयो। प्युठानमा मारुति भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। प्युठान दाङ सड़क खण्ड अन्तर्गत माण्डवी गाउँपालिका एक देवी स्थानमा लुप्र 02001010 नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ। भ्यान सड़कबाट करिब 200 मिटर तल खसेको हो। भ्यानमा सवार दुईजनाको घटनास्थलमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिनुभयो। मृतकको पहिचान भने अझै खुल्न बाँकी रहेको छ। दुर्घटनामा परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। चितवनमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ। चितवनको इच्छाकामा एक कुलबाङकी 6 वर्षीय नमुना चेपाङको च्याउ खाँदा ज्यान गएको हो। वहाँ हात्ती बाङ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा 2 अध्ययनरत हुनुहुन्थ्यो। च्याउ खाएर सजन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी पर्न भएको छ। उहाँहरूलाई उपचारको लागि भक्तपुर अस्पताल ल्याइएको छ। उनीहरू तीनैजना एकै परिवारका हुन्। गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए। आज बिहान नमूनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएको बताएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजधानी बेजिङमा सम्पन्न 3 दिने उच्चस्तरीय भ्रमणपछि अमेरिका फर्किनु भएको छ। चीनका राष्ट्रपति सी जिनपिङसँग भएको लामो वार्ता र विभिन्न

कूटनीतिका कार्यक्रमपछि ट्रम्पले आफ्नो भ्रम समाप्त गर्नुभएको हो। एयरफोर्स वान आज दिउँसो स्थानीय समय अनुसार बेजिङको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नु भएको थियो। प्रस्थान अघि विमानस्थलको रनवेमा औपचारिक विदाई समारोह आयोजना गरिएको थियो। ट्रम्प विमान चढ्दै गर्दा उहाँले हात उठाएर मुठी कस्ने शैलीमा अभिवादन गर्नुभएको थियो। त्यसक्रममा निलो पोशाक लगाएका सहभागीहरूले अमेरिका र चीन दुवै देशका झण्डा हल्लाउँदै स्वागत तथा विदाई गरेका थिए। यो भ्रमण अवधिभर ट्रम्पले सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता निजी चिया बैंक बैठक कार्यकारी लन्च तथा औपचारिक भोजमा भाग लिनु भएको बताइएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षक फेरि एकपटक। मुलुकको कुल बेरुजु 7 खरब 55 अरब नाग्यो। वित्तीय अनुशासन र पारदर्शिता कायम गर्न सरकारवालालाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको तयारी तीव्र। आसन्न महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्ने महामन्त्री अरविन्द्र बुर्ला कोटीको घोषणा। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश प्रस्थान। हवस् त सैलुङ समाचारबाट म तारादेवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
1: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
1: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
3: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
1: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
5: अरे यही थियो त, कहाँ सरे आजकल?
6: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814। मा प्लानचोक बेकरी, सामुदायिक अस्पतालको अगाडि, चरीकोट दोलखा।
7: बुम बुम, उकालीमा पनि हजुर मोटर जाँदो रहेछ। गिन्तान
8: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
9: ओहो, हो त र त गाँठे,
8: होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
9: ए साथी हो, कसैले थाहा
10: छ ए
8: सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
11: हो नि गुरुबा? त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
8: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
12: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
11: हाम्रा सेवा तथा सुविधाहरू?
8: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा।
13: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
14: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
13: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
12: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-5793-24 र 9845-7654 अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
15: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हे राम आज तुम भन्छौ भन्ने क्या दाजु भाइ
1: हजुर
0: रामलाई चाहिँ नि जो हो केही कुचि चाउने छ भनेदेखि देवसिन ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खरि बगेका हुन्छन् अरे
1: त्यस
0: कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ के खुसी छ लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अघिदेखि भनेका कुरा यो साँचै नि हो र
1: अहिले
0: पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो र पर गाउँ घर चारैतिर चाहिँ नि जो यस्तो हुँदो रहेछ र
2: हार्दिक निमन्त्रणा
3: राष्ट्रिय लोक भजन सुरका संरक्षण प्रतिष्ठान नेपाल दोलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौं।
2: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरन्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, उमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 9854045634, कृष्णबहादुर शिवाकोटी 9869764107, जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 9852493351, सचिव शिवहरि पोखरेल 9860664429, कोषाध्यक्ष बाबुराम शर्मा 9944061155।
3: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरीकोटमा रहेको कोटी होम प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 9854045634, राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दोलखा। मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
4: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
3: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
4: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
3: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914841402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
5: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
6: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
5: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
7: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने
5: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्र डेन्टल विराज डेन्टल प्राली,
1: साडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
7: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
4: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
7: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
8: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपिडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: यो रेडियो सैलुङको समय सूचक हो।
10: यति बेला साँझको 7 बजेको छ।

0: सतह पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो तल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घरसँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पाडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरी, सिलाबर, स्टिलका भाँडा, भाँडा व्यवसाय गरौं कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरी कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी

0: पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्सिन सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: यो त गजब भयो नि।
4: के गजब भयो?
3: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिश, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
4: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
5: हिमाल टेन्ट्स, फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855103409, 9855103409।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन दाई, यो कौशीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
1: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
0: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगढ छँदैछ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी साउर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
0: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
2: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
0: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
2: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
0: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
2: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
0: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
2: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495905065 र मोबाइल नम्बर 9849385022। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट सादो बाटो, दोलखा।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
8: अब के गर्नु धामीकोमा नि, धामीकोमा होइन, अब इन्टरनेसनल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
2: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार, चरीकोट, दोलखा। सम्पर्कको लागि 9841577079।
7: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ।
11: साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
12: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
13: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।

0: extreme energy drink.
1: Supernova sir, supernova sir, supernova sir. हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी डिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: छत्तीसवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510 54160 98446 5570 र 0949421584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे छ आजकल?
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
5: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि,
8: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
10: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
11: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
6: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
6: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीको सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
12: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
6: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
12: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
6: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
12: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
6: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
12: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा,
13: रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला।
12: आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855137806 र 9814808642। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
14: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
15: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
12: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।
15: यो रेडियो सैलुङको समय सूचक हो।
16: यति बेला बेलुकाको 8 बजेको छ।

नमस्कार साथै साहित्यिक अभिवादन रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामा झैं आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीति कथा। गीति कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज सँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीति कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा स्रष्टाहरू लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीति कथाको आजको वसाईमा पनि एक नयाँ फरक किसिमको कथाको साथमा उपस्थित भएको छु। कथाको शीर्षक रहेको छ प्रेमको बलिदान। यो निकै नै मिठो समय सान्दर्भिक मन छुने

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत गरे। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि एउटा नयाँ कथाको साथमा आएको छु र कथाको शीर्षक हो प्रेमको बलिदान। अब सुनौ कथा प्रेमको बलिदान।

आँखाको आँसु आँखामा नै बिलाउन पाए हुन्थ्यो, छोरा झैं धारिलो तिम्रा यादहरू बोलाउन पाए हुन्थ्यो, तिम्रा जस्तै ढुङ्गाको मन मेरो पनि भए हुन्थ्यो, एकान्त नै प्यारो लाग्छ, शून्यता नै छाए हुन्थ्यो। यसै पनि अन्धारो छ जिन्दगीको सिँढीहरू, तिम्रो साथ छुट्यो अब बगे मनका रहरहरू, घाम प्यारो हुने दिन अथवा कार्तिकको महिना, सधैँ झैं आफ्नो काम अनि पढाइको व्यस्तता, कामबाट फुर्सद कहिल्यै नमिल्ने, काठमाडौँ शहरको सुनसान सड़क अनि ती सड़कमा बोरा उडेर सुतिरहेका सड़क मान्छेहरू, ती सबसँग आफ्नो जिन्दगीलाई जाँच्दै काठमाडौँ शहरदेखिको टाढाको गाउँमा पुगे। मधुरो बलिरहेको बिजुली अनि सुनसान बाटोहरू प्राय घर जाने समय ढिला नै हुन्थ्यो। त्यसरी नै दिनहरू काट्थेमा, दिनभरिको कार्यालयको कामको व्यस्तता अनि आफ्नो पढाई शत्रु सर थियो, सधैँ मेरो पिछा गरिरहने। बिहानको समय क्याम्पस हतर हतरमा खाइने खाना अनि हतर हतर कार्यालयको काम, बेलुका भएपछि आश्रय स्थल दिनचर्या यसरी नै बित्दै गयो। कार्यालयको काम र आफ्नो पढाइ बाहेक मसँग कुनै काम गर्नको लागि समय थिएन। ती दिनहरू त लाग्दै थियो म एकै कैदी हुँ र जेल जीवन बिताइरहेछु, एक हप्तासम्म बित्न पनि एक वर्ष नै लाग्ने जस्तो लाग्छ। समय एकदम ढिलो चलिरहेछ, मानौ थकाइ लागेर कोही मान्छे विश्राम लिँदैछ। पर्खाईको सीमा तोड्दै हप्तामा एकपल्ट आउने शनिबार कपडा धुँदा र आफन्तसँग कुरा गरेर बित्ने मेरो समय एकदम अमूल्य थियो। कार्यालयका सबैसँग राम्रो सम्बन्ध थियो, त्यसैले कार्यालयको काममा सहयोग गर्ने हातहरू पनि धेरै थिए। कार्यालयमा राम्रो पोजिसन थियो, कार्यालयमा आउने सबैसँग मेरो सम्बन्ध राम्रो थियो। खरिद बिक्री पेमेन्ट अनि रिसिप्ट प्राय यस्तै कामहरू नै दैनिकी थिए मेरा। प्राय कार्यालयको सम्पूर्ण जिम्मेवारी आफैले पाएको हुनाले पनि व्यस्तता बढ्दै थियो। इमान्दारिताको हिसाबले पनि कार्यालयको अंगको रूपमा थिए। हरेक दिन हुने कारोबारको जिम्मेवारी पनि आफैमा थियो, यस्तोमा ध्यान कतै जाने कुरा पनि थिएन। सबै कम्पनीबाट चेक लिनको लागि कम्पनीबाट प्रतिनिधि आउने जाने क्रम हुन्थ्यो। यस्तैमा एक दिन एउटा कम्पनीबाट एउटा दिदीले एकजना केटी लिएर आउनु भएछ र मलाई परिचय गराउनु भयो। उसको नाम नबाट शुरू हुन्थ्यो, उसको नाम नबिना। कार्यालयको कामको व्यस्तताले राम्रो ध्यान दिन नसकेको म आफ्नो काम सकाएर पठाइदिए। यसरी नै चल्दै थियो मेरो दिनहरू। खुशी थिए आफ्नो दिनचर्याबाट अनि सन्तुष्टि पनि मिलेकै थियो। नबिनाको कार्यालयमा आउन जान हुन थालेपछि मात्र राम्रो चिन्जान हुन थाल्यो। मिलेको आकर्षक शरीर, गहुँ गोरु वर्ण, औसत उचाइ अनि मृगका जस्ता आँखाले आकर्षित नहुने सायदै कोही नहोलान्। वास्तवमा भन्नुपर्दा म पनि ऊप्रति आकर्षित भए, तर त्यो कुरा आफैमा दबाएर राखे। बाहिर ननिस्कने गरी एकदम बलियोसँग उसको आउन जान बढ्न थाले पनि म आफ्नो पढाई र कार्यालयकी काममा व्यस्त रहन थाले। जसरी कि नबिना भन्ने कोही अनौठो प्राणी हो अनि मैले उसलाई देखेको नै छैन। सधैँ झैं एक दिन चेक लिन आइन् नबिना, दुर्भाग्यवश एउटा सही छुटेछ, रिसाइ झैं गर्न लागिन् र भन्न थालिन्, त्यत्रो गोकर्ण पुग्नु पर्ने मान्छे फोन गरेर भन्नुपर्छ नि नआउनु भनेर। उनी एकहोरो कराइरहँदा उनको अनुहार हेर्नमा व्यस्त थिए। कति निर्दोष थिए ती आँखाहरू, यस्तो लाग्थ्यो मानव उनी रिसाएकी भन्दा पनि शालीन स्वभावमा केही भनिरहेकी थिइन्। अब कहिले आउनु म चेक लिन, यो प्रश्नले मेरो एकहोरो मनलाई भङ्ग गर्दै जगाइदियो मेरो ध्यानहरूलाई। हजुर भोलि आउनुहोस् न, म सही गरेर राखिदिन्छु भनेपछि भोलि चाहिँ फरक नपरोस् है भन्दै निस्किन् उनी अफिसबाट। मेरो आँखाहरू उनलाई हेर्दै थिए, उनलाई नदेखुन्जेलसम्म, टाढा नपुगुन्जेलसम्म। गल्ती त प्राय आँखाकै हुन्छन्, देखेर मन पराइदिन्छन् अनि सजाय मुटुले भोग्नुपर्छ, धड्किनु मुटुलाई पर्छ, तीव्र रूपमा फुट्ने गरी कठोर दिमाग बनिदिन्छ, के ठिक के बिठिक छुट्याउन सक्दैन, बस जे सही लाग्छ निर्णय गरिदिन्छ। म पनि भाग्न सकिन प्रेमबाट, आखिर मानव जाति मात्र कहाँ हो र, संसारका सबै जातिमा अघात प्रेम देखेको छु मैले। माटो र ढुङ्गाको सम्बन्ध, आकाश र जमिनको सम्बन्ध अनि घाम र जुनको सम्बन्ध, उत्पत्ति कालदेखि नै केही न केही कतै न कतैबाट एक आपसमा जोडिएका हुन्छन्। सायद त्यो जुन र घामको सम्बन्ध होस् या फेरि माटो र ढुङ्गा, सबै चिजको अस्तित्व नै एक आपसमा बलियो गाँठो झैं बेरिएर रहेको हुन्छन्। फेरि त्यो कहिले पनि नछुट्ने गरी, कहिले पनि नफुस्कने गरी एकदम बलियोसँग। जल छ, धरती छ, आकाश छ, सब थुक छ, तर पनि हामी मानव जाति शून्यतामा आफ्नो दुर्लभता दर्शाइरहेका हुन्छौं। कतै न कतैबाट हामी गरीब बनिरहेका हुन्छौं आफैलाई, चाहे त्यो फेरि धन सम्पत्तिमा होस् या फेरि मनमा। जति भाग्न खोज्छु उति धेरै पिछा गर्न थाले। अब नबिनाको यादहरू,
थाहा छैन किन पछ्याउन थाले। आँखाले उनको तस्विरहरू, मुटु, दिमाग र आँखाको युद्धको बीचमा एकदम विचलित थियो। आँखा भन्छ, उसलाई तैले मन पराउन थालिस, अनि फेरि दिमागले अर्को बाण हान्न थाल्छ। भन्छ, यो केही होइन, आँखाले देखेर आकर्षण भएको मात्र धेरै नसोच। यस्तै बीचमा थियो मुटु, केही गर्न नसक्ने, बस जोरसँग धड्किदिने मात्र। आफ्नो व्यस्तताले सामाजिक सञ्जालमा त्यति धेरै सक्रिय नभएकोमा अब उसलाई फेसबुकमा खोज्न थाले। मुटु एकदम तीव्र रूपमा धड्किँदै थियो यहाँ पनि, र आँखा दिमागको युद्ध नै चल्दै थियो। आँखा उनलाई खोज्नमा तल्लीन थियो भने दिमाग भन्दै थियो, नखोज उसलाई, यो एउटा मनको लड्डु मात्र हो। यो पटक आँखाले नै जित्यो, उनलाई भेटायो। एउटा कुनै बिहेको पार्टीमा हातमा मोबाइल लिएर कुर्सीमा बसेको फोटो थियो उनको प्रोफाइल फोटोमा। एकछिन सम्पूर्ण कुरा बिर्सेर म उनको फोटो हेरिरहन लागे। मोबाइलमा बजेको फोनको घण्टीले मेरो उनीप्रतिको ध्यान सम्पूर्ण भंग गरिदिए। पूरै मानस पटल नै खलबल हुने गरी एकछिन फोनको कुरा सकिएपछि फेरि उनको प्रोफाइलमा गएर हेरे र एकछिन गम्भीर भए। कारण उनलाई रिक्वेस्ट पठाउन नमिल्ने रहेछ। सन्देश पठाउन मिल्ने जानकारी उनको प्रोफाइलको मेसेज लेखिएको बटमले दिइरहेको थियो। अब आफ्नो नियमित कामतिर लाग्ने तर्खर गर्दै सदाझै हिँडे अफिसतिर। यति बेलासम्म मलाई नबिनाको याद आउन छोडिसकेको थियो। यो सोचेर कि उनी आकाशकी जुन अनि म धरतीको धुलो, उनलाई धरतीबाट नै हेर्न सुहाउँछ, मैले टिप्न खोज्नुहुन्न। अब आफ्नो नियमित काम चलिरहेको नै थियो। त्यस्तो केही भावनाहरू विकसित हुने समय पनि मैले आफ्नो मनलाई दिएको थिएन। मैले पढ्नुपर्छ, यो सब दुःख मैले आफ्नो भविष्यको लागि गर्दैछु। कहिले इच्छा खाना, कहिले खाजाको भर, अनि कहिले भोको पेट। आखिर म यो सब केका लागि गर्दैछु के? म एउटा नपाउने प्रेमको पिछा गरेर सम्पूर्ण सपनाहरूलाई लात मार्दै त छैन। यो सब कुराहरू दिमागले भन्दै थिए अनि म दिमागको कुरालाई सुन्दै थिएँ। दिनहरू राम्रै चलिरहेथ्यो। काम, पढाइ अनि साथीभाइ, मुस्किलले मैले समय मिलाउन सक्थे। यस्तैमा एक दिन अफिसको समस्याले नयाँ ठाउँमा सर्नु पर्ने भयो। अफिस सरिसके पनि दिनचर्या पहिलेको जस्तै सामान्य लाग्न थाल्यो। काममा व्यस्त रहिरहँदा एक दिन नयाँ नम्बरबाट फोन आयो। फोन उठाए अनि एकछिन मुटु व्यस्तरी धड्कियो। यो पटक दिमागले पनि काम गर्न छोड्यो। हेलो, आयुष बोलेको, मैले नयाँ अफिस देखेको छैन, लिन आउन यता चोकमा। फोन उठाउने बित्तिकै उताबाट आएको आवाज थियो। यो फोन नबिनाको थियो। नयाँ अफिस नदेखेकोले उसलाई अलि पर चोकसम्म लिन जानुपर्ने भयो। मेरो नम्बर अफिसको हाकिमले दिनुभएछ। फोन आएपछि म हिँडे अफिसबाट अनि कुर्न थाले उसलाई चोकमा। त्यति बेला सम्मका आँखाहरू उसलाई देख्न पर्खिरहेका थिए। मुटुले आफ्नो ठाउँ छोडेको थियो अनि यस्तैमा फेरि फोन आयो। खै त, म यहाँ चोकमा छु, कोही त लिन आएको छैन। उनी रहेको ठाउँ थाहा भएपछि मैले अलि माथिको चोकबाट आउनुपर्ने जानकारी दिएपछि उनी एकछिनमा आइपुगिन् र नजिक आएर हाई भनेर हात हल्लाइन्। मैले पनि रिप्लाईमा हात हल्लाएर हाई भने। अब उनलाई अफिसतर्फ लिएर अगाडि बढे। म आफ्नो काम सकेर उनी ल म गएँ है भनेर हिँडिन्। आँखाहरू उसलाई विदा गर्दै थिए। उनलाई नदेखिन् जेलसम्म। उनको नम्बर आफ्नै मोबाइलमा थियो तर आँट आएन उनलाई फोन गर्न। अब भने मन बेचैन भयो, थाहा छैन के भयो। उनी अब विशेष लाग्न थाले मलाई। मैले यो कुरा आफैमा सीमित राखे, कसैले शंका समेत गर्न नसक्ने गर्ला। तर बेलुका घर पुगेपछि उनको प्रोफाइल हेर्न आतुर भए मेरा आँखाहरू। हतार हतार फेसबुक एक्टिभ गरे र उनलाई खोजे। त्यो मासुम अनुहार कति अन्जान जस्तै देखिएका थिए अनि ती आँखाहरूमा कति धेरै सुन्दरता लुकेका थिए। यो पटक पनि उनलाई रिक्वेस्ट पठाउन मिलेन, तर मन नै त हो, मान्दै मानेन। एउटा सन्देश छोडेर सुते, हाई, तिम्रोमा रिक्वेस्ट पठाउन मिलेन, एडमी। बिहानैदेखि मन बेचैन थियो, केही कतै छुटे जस्तो, कतै केही बिर्से जस्तो जलास्ता सम्झे हिजोको सन्देश। तर क्याम्पस जान हतार भएकोले फेसबुक नहेरी गए आफ्नो सपना पूरा गर्न। अफिस पुगेर दैनिक कामहरू सकेपछि फेसबुकमा हेरे। इनबक्समा बलेको रातो बत्तीले मन त्यसै स्थिर थिएन। हतार हतार मेसेज पढे, त्यहाँ लेखेको थियो, मैले पनि तिमीलाई पहिला देखि नै रिक्वेस्ट पठाउन खोजेको तर मिलेन, मेसेज पठाउने आँट आएन, रिक्वेस्ट पठाउन मिल्ने बनाऊ, म रिक्वेस्ट पठाउँछु। उसै त अस्थिर मन अब झन् के चाहियो र त्यस्तै त्यसै आफ्नो औकात देखाउन थालिहाल्यो। दिमागलाई समेत अटेर गरेर जसको एक भेट्ने काफी थियो उसकै मेसेज थियो इनबक्समा। मन त्यसै खुसी थियो, सपना जस्तो लागेर त्यही मेसेज तीन चार पटक समय हेरे अनि एउटा मेसेज छोडेर दैनिक काममा लाग्न थाले। आफ्नो फेसबुकको सेटिङ मिलाएको जानकारी दिएपछि उताबाट रिक्वेस्ट आयो र एक्सेप्ट गरे।
उसको सम्पूर्ण प्रोफाइल हृदयमा रात बितिसकेछ। त्यतिकै निदाउन पुगेछु। बिहानको अलार्मले निन्द्रा बिथोल्दै क्याम्पस जानुपर्ने संकेत गर्दै थियो। हतार हतार हिँडे आफ्नो गन्तव्यमा। हामी मित्रताको सम्बन्धमा गाँसिए पनि कुनै त्यस्तो कुराहरू हुँदैनथ्यो। मुस्किलले मिल्ने मेरो समय पनि पढाइमा नै सकिन्थ्यो अनि ध्यानहरू पनि अब आफ्नो सपनाहरूतर्फ नै थियो। सामान्य कुराकानी, के छ, खाना भयो, के गर्दै, बाहेक हामीमा औपचारिक कुराहरू केही हुँदैनथ्यो। समय आफ्नै रफ्तारमा थियो। लाग्छ कोही समयसँग दौड़मा प्रतिस्पर्धा गर्दैछ अनि जित्न समयलाई परेको छ। फेसबुकमा मित्रता भएको 8-9 महिनासम्म नि हामीमा सामान्य कुराकानी बाहेकहरू केही कुरा भएको थिएन। भूकम्प गइसकेको बेला थियो। यो पटक सामान्य कुराकानी बाहेक हामी केही बढेर नै कुरा गर्दै थियौं। अफिसमा डर लाग्दैन एक्लै कुरा मैले नै अगाडि बढाए। लागेर के गर्नु, अर्काको काम गर्नुपर्छ। यो पटक ऊ केही निराशा पोखिरहेकी थिए। सान्त्वनाका शब्दहरू बाहेक अरू मसँग उसलाई दिने केही थिएन। अब हामी सामान्य कुराकानीबाट माथि उठिसकेका थियौं। काम कस्तो हुँदैछ, पढाइ कतासम्म पुग्यो, आजको दिन कस्तो रह्यो, सम्पूर्ण बेली विस्तार लगाउँदैमा बित्थ्यो दिनहरू। केही मिठास थप्यो जिन्दगीमा, केही रंग बढ्यो, उत्साह बढ्न थाल्यो। प्राय उसले नै शुरू गर्थी च्याट अनि लामो समयसम्म हामी एक अर्काको कुराकानीमा हराउन थाल्यौं। अब बिस्तारै उसले पनि खुलेर आफ्नो कुराहरू सेयर गर्न थाले। अब हामी मित्रताको सीमा पार गरेर घनिष्ठ मित्रमा पुगिसकेका थियौं। दिनभरिको कामलाई पनि लात मारेर अब म हरेक पल उसलाई म्यासेज गर्न थालेँ। पढाइमा पटकै ध्यान थिएन, यतिसम्म कि अब मैले सारा संसार बिर्सिन थालेँ। एउटा सपना बोकेर अहोरात्र मेहनत गर्ने मैले अब सब बिर्सेँ। मेरो सपना, मेरो लक्ष्य अब नवीना नै थिए। कोही किन यति धेरै मनपर्छ, किन कोही केही विशेष हुन्छन् जीवनमा, यस्तै विशेषमा नवीना पनि एक थिए। अब मलाई बानी परेको थियो उसको। अफिसमा होस् या घरमा, चाहे फेरि त्यो क्याम्पसमा होस् या फेरि बाटोमा, हरेक ठाउँमा नवीना, हरेक चीजमा नवीना अब छाया बनेर पछ्याउन थाले उनको यादहरूले। उसका फोटोहरूमा कमेन्ट गर्ने हौसला आइसकेको थियो। अब प्रत्येक फोटोमा मैले गर्ने कमेन्टको एउटा स्माइली पठाउँथे अनि उताबाट उसको म्यासेज आउँथ्यो, किन त्यस्तो कमेन्ट गर्छौ सधैँ। मैले भन्थे यो मेरो बानी हो अनि हाँसेको स्माइली पठाउँदै भन्थे, आजसम्म मलाई कसैले पनि यसरी कमेन्ट गरेको छैन, तिम्रो यस्तै कमेन्ट गर्ने बानी धेरै राम्रो लाग्छ मलाई। कति फरक छौ तिमी अरू भन्दा, मैले आजसम्म तिमी जस्तो केटा देखेकै छैन। सब केटाहरू उस्तै हुन्छन्। केटीलाई उपयोगको साधन बनायो अनि छाड्यो, फेरि त्यही केटीको समाजमा अपमान गर्न पछि पर्दैनन्। तर तिमी कति फरक लाग्छ, कति राम्रोसँग बोल्छौ अनि सबैलाई सम्मान पनि गर्न जानेको छौ। सबै केटाहरू उस्तै हुन्छन् भन्ने सोचेको थिए, तर तिमीलाई भेटेदेखि सबै केटा उस्तै हुँदैन रहेछन् जस्तो लाग्न थाल्यो। उसको यस्तै कुराहरूले नै मख हुन्थे म। आफूले मन पराएको मान्छेबाट प्रशंसा सुन्न जो पनि चाहन्छ। अझ एउटा भनाइ नै छ, मरेर जलाउन लागेको मान्छेलाई हजुरको त कस्तो राम्रो मरण भनेर प्रशंसा गर्नुपर्छ। त्यो मान्छे मरेको भए पनि उठेर धन्यवाद भन्न पछि पर्दैन। झन् म त जीवित मान्छे, आफ्नो प्रशंसा सुनेपछि खुट्टाहरू त्यसै त्यसै जमिन छोडेर उफ्रिन थाले। आकाश छुने गरी धरती नै छोडे जसरी। दशैं बिदा सकिएपछि अफिस सुरु भयो। आफ्नै बाटो हिँड्दै थिएँ। त्यतिकैमा बाटोमा कम्पनीको एकजना दिदीलाई भेटे। यो पटक नवीना पनि सँगै थिए। दिदीसँग सामान्य कुराकानी भएपछि म आफ्नो बाटो लागे। त्यसै त धेरै केटीको संगतमा धेरै घुलमिल नभएको म झन् नवीनालाई पनि सँगै देख्दा केही बोली नै फुट्न सकेन। अनुहार त्यतिकै रातो भइदियो। सकिन यो पटक नवीनासँग बोल्न। पछि सोच्न थाले, कमसे कम सामान्य कुराकानी त गरेको भए हुन्थ्यो नि। बोलचाल नै नभए आफ्नो बाटो लाग्नु कहाँसम्मको मेरो मूर्खता कि लज्जापन थियो। आफैलाई दोषी देखाउन थाले। अफिसको काम सकेर घरतिर लागे। खाना खाएपछि सुत्न भनेर आफ्नो कोठामा गए अनि पल्टिँदै हातमा मोबाइल खेलाउन थाले। फेसबुकको इनबक्समा देखिएको रातो बत्तीले ध्यान मेसेज बक्सतिर लग्यो। हतार हतार हेरे।

भएकोले बेलुका अबेरसम्म कुरा गर्थ्यौं अनि शुभरात्रीको कामना सहित भोलि कुरा गरौंला भन्दै छुट्टिन्थ्यौं। बिहान हतार हतार उठ्यो अनि खाना खाएर अफिस हिँड्ने हतार। अलिअलि बचेको समयमा फेसबुक खोल्थे। हरेक पटक म्यासेज बक्समा नबिनाको नै म्यासेज आइरहेको हुन्थ्यो। हेलो, गुड मर्निङ, अझै उठ्या छैनौ? अल्छी। उसको यस्तै म्यासेजबाट मेरो दिनहरू शुरू हुन्थ्यो। अब नबिनाको बानी परिसकेको थियो। अफिसमा नबिना, घरमा नबिना, बाटोमा नबिना, अनि यो पूरा संसारमा नै नबिना, मेरो संसार नै नबिना थिए। यति बेलासम्म मन लुकेको नबिना प्रतिको प्रेमलाई बाहिर निस्कन दिएको थिएन। मनभित्रै उक्कुस मुकुस भएर रहिरहन्थ्यो। कहिलेकाहीँ मुटु फुटाएर बाहिर निस्कन खोज्थ्यो छाती छिडेर, अनि त्यस्तै त्यस्तै बल गरेर धकेल दिन्थे मुटुमा नै। औँसीको रात शुरू भए लगत्तै तिहारको चहल पहल शुरू हुन थालिसकेको थियो। शहरहरू बेहुली झैं सजिएका थिए। झिलिमिली बत्ती अनि श्रृंगारले शहरमा पूरै चमक ल्याएको छ। उता भैली टोलीहरू भैलिनी आइन आँगनसँगै रमाइरहेका छन्। अन्धकार रातमा यो सबले छुट्टै आनन्द दिइरहेको थियो। खाना खाइसकेपछि फेरि शुरू भयो नबिनासँगको कुराकानी। फेसबुक खोल्ने बित्तिकै उताबाट म्यासेज आयो। कता गएको तिमी, किन ढिला, कति बेर पर्खिरहे तिमीलाई, तिमी सधैँ मलाई पर्खाएर मात्र राख्छौ। यस्तै थियो उताबाट आएको म्यासेज। अनि रिप्लाईमा पठाए, सरी नि त, घरमा अलि काम थियो त्यही भएर अनलाइन आउन भ्याइन कि, जाऊ अबदेखि बोल्दिन तिमीसँग, उताबाट रिप्लाई आयो। त्यस्तो नभन्न न, घरमा काम भएर पोता, नत्र म प्राय तिमीसँगै त हुन्छु नि, मैले म्यासेज गरेँ। ल ल, केही बुझेको भावमा भन्न थालिन उनी, उसो भए अबदेखि सधैँ अनलाइन आऊ, मलाई तिमीसँग कुरा गर्न राम्रो लाग्छ। फेसबुकमा म बोल्ने भनेको नै तिमीसँग मात्र हो, नभए अरू कोहीसँग बोल्दिन। बेलुका पनि तिमीलाई कोरिरहन्छु अनि तिमीलाई अनलाइन देखेपछि म्यासेज गर्न थाल्छु। अब मलाई तिम्रो बानी परिसकेको छ, उनी यस्तै यस्तै भन्थिन्, अनि म चुपचाप उनको म्यासेज पढ्थे र आफ्नो सम्पूर्ण समय उससँग कुरा गर्नमा खर्चिन थालेँ। तिहारको चहल पहल, अन्धमुष्टि आकाश अनि झिलिमिली भएका शहरका घरहरू, चिसो चिसो मौसममा खाटमा पल्टिँदै नबिनासँग कुरा गर्न थाले। छुट्टै अनुभव थियो। उनीसँग कुरा गर्दा मैले पनि आफ्नो सम्पूर्ण कुराहरू बिर्सिएर उसको संसारमा हराउन थाले। एक दिन कुरै कुरामा सोधे मैले, तिम्रो टिनेजको प्रेम कहानी सुनाउन आज? थाहा छैन, मलाई यो भन्ने आँट कताबाट आयो, बस दिमागले उसँग सोध्न जरुरी ठान्यो अनि पठाइदियो उसलाई सन्देश। उताबाट एकछिनमा म्याज आयो, छैन मेरो त्यस्तो केही कहानी, मैले त्यसको उत्तरमा पठाएको थिएँ, नडाट न, कतिजना लाइनमा राखेर बसेको छौ होला, मैले जिस्काएको भावमा भने, सुन्ने हो त मेरो प्रेम कहानी? उसले उताबाट म्यासेज पठाए, हुन्छ तिमी लेखेर पठाऊ, म हेर्छु, मैले रिप्लाई पठाएको थिएँ। अब उसले लेखेर पठाउन थाली उसको टिनेज प्रेम कहानी। कलेज जीवनमा एकजना केटालाई म मन पराउँथे, बोलचाल भएको थिएन, पछि कताबाट नम्बर पाएर हामी बीच कुराकानी हुन थाल्यो। मलाई याद छ हामी धेरै जस्तो सँगै हिँड्ने गर्थ्यौं। मेरो पहिलो प्रेम हो, उसको ठाउँ कसैले लिन सक्दैन, प्राय कलेजमा हामी सँगै बस्थ्यौं। दुर्भाग्य हाम्रो जात मिल्दैनथ्यो। परिवारलाई त म मनाउन सक्थे, तर यो समाजदेखि डर लाग्यो, उसँग टाढिन थाले। मनले त मानिरहेको थिएन, तर पनि उसलाई नकाड्नु नै मेरो बाध्यता थियो। उसलाई भनेको थिएँ मैले हाम्रो जात मिल्दैन भनेर। उसले धेरै पटक मलाई भनेको थियो, तिमी चिन्ता नलेऊ, म तिमीलाई जाता लगेर पनि पाल्न सक्छु, तिमी हुन्छ मात्र भन, तिमीलाई यो संसारबाट कतै टाढा लिएर जान्छु। ऊ यस्तै यस्तै भन्थ्यो, तर मैले सकिन उसलाई अपनाउन। अब ऊबाट छुटकारा पाउन उसलाई देखेर पनि नदेखेको झैं गर्न थाले। कलेजमा अरू कसैसँग समीप्यता बढाएर उसलाई देखाउँथे, उसले मलाई घृणा गर्न सकोस् भनेर, तर सब बालुवामा पानी खनाए जस्तै भयो। ऊ मसँग रुन्थ्यो, प्लिज नबिना, किन गर्छौ तिमी यो सब, म तिमी बाहेक अरू कसैलाई सोच्न समेत सक्दिन, नखड्नु त मेरो पनि रहरैन, तर सकिन म यो समाजको विरुद्ध जान, उसले एक दिन रुँदै भनेको थियो। यस्तै गरिराख, म एक दिन टाढा गइदिन्छु तिमीबाट, धेरै टाढा, अनि कहिले पनि आउँदिन तिम्रो अगाडि। ऊ मसँग एउटा भर्खर जन्मेको बच्चा जस्तै रोइराखेको थियो। एक दिन बिरामी परेको थिए, म मेरो अपरेशन गर्नुपर्ने भयो। उससँगको सम्पर्क पनि मेरो घटिसकेको थियो, या भनौँ मनै थिए जो उसको चोखो मायालाई लात मार्दै थिए। अपरेशन थिएटरदेखि निस्केपछि मैले उसको फोन प्रयास गरेँ। फोन लागेपछि अचम्म परे, फोन उसको दाइले उठाउनु भयो अनि भन्नुभयो ऊ त युके गइसक्यो भनेर। मन त्यसै भारी भयो, छाँगाबाट खसे जस्तै अनुभव हुँदै थियो। यस्तो लाग्दै थियो हजारौं मानिसहरू मिलेर मलाई चिमुर्दैछन् अनि म पीड़ालाई भित्रै दबाई राखेको छु। उसँग

आजकल सम्पर्क छैन मेरो। फेसबुकमा ब्लक गर्दिए अनि उसँग सम्बन्धित सबै कुराहरू आफूबाट टाढा राख्न थाले। त्यस बेलादेखि म कसैसँग प्रेममा छैन अनि कसैसँग यसरी सबै कुरा सेयर पनि गरेको छैन। तिमी खास लाग्यो, मेरो कुरा सुन्न चाह्यो अनि मात्र भनेको, नत्र म आजसम्म यसरी खुलेर कुरा गरेको छैन। ऊ मलाई यो सब कुराहरू लेखेर पठाउँदै थिए, लाग्थ्यो सायद ऊ आँसुमा थिए। मेरो मनले अब उसलाई घनिष्ठ मित्र ठान्यो अनि अब भित्रैदेखि निर्णय गर्यो आफूभित्रको प्रेम कहिले पनि देखाउँदिन उसको अगाडि। अब उसलाई सकुन्जेल साथ दिनेछु। उसले मलाई घनिष्ठ भनिसकेकी छे, अब म उसको विश्वासलाई कहिले लात मार्ने छैन। प्लिज डोन्ट वरी, ट्रू लभ नेभर डाइज, विस विल गेट हिम ब्याक इन युर लाइफ। यति मात्र लेख्न सके। रात छिपिसकेको थियो। उसलाई प्रकट गर्ने सान्त्वनाको शब्दहरू सकिएपछि सुत्ने प्रयास गर्दा गर्दै कति बेला निदाएछु थाहै भएन। बस यति याद छ, त्यो रात बिहान हुने समयसम्म पनि म उसकै बारेमा सोच्दै थिएँ, बस उसकै बारेमा। सबैको आफआफ्नो पीड़ा हुन्छ, आँसु सबैको बग्छ अनि सास सबैको रोकिन्छ। मेरो पनि थियो पीड़ा, तर नबिनाको कहानी सुनेपछि मैले आफ्नो बारेमा सोच्न छाडिदिए। अब त झन् नबिना मेरो दिमागमा घुम्न थाली। हरेक पल उसलाई मात्र सम्झन्थे। एक हिसाबले म नबिनासँग एकहोरो प्रेममा परेको थिए। जतातिरै उसको याद आउँथ्यो, सायद उसको यादहरू पनि अन्त कतिजना ठाउँ नभएर होला। मेरो आँखामा आइरहेका उसको अगाडि मेरो पीड़ा केही थिएन। प्रेम त हामी सबैसँग गर्छौ, कसैलाई पाउन अनि कसैलाई गुमाउन। बस नबिनालाई मैले पाउने आशमा प्रेम गरेको थिएन। उसको कहानी सुन्नु अगाडि देखिको मेरो प्रेम, उसको कहानी सुनेपछि झन् अब म उसलाई बडो प्रेम गर्न लागे। हरेक दिन कुरा हुन्थ्यो, म एकछिन पनि उसलाई एक्लोपनको अनुभव हुन दिन्नथे। अनलाइन आउन उताबाट मोबाइलमा म्यासेज आउँथ्यो अनि म एउटा आज्ञाकारी छात्र भनेर उसले भनेको खुरुक्क मानेर अनलाइन आउँथे। कुनै समय आउँछ आफ्नो मन पनि आफूसँग रहँदैन, मुटु पनि आफ्नो लागि धड्किँदैन अनि आँखाले नराम्रो देख्दैन। यस्तै भयो, इन्द्रिय तन्तुहरूले काम गर्न छाडे, सबै कुरा राम्रो देख्न थाले यी आँखाहरूले अनि धड्किन थाले मुटुहरू उसैका लागि। उसको कहानी सुनेको भोलिपल्ट नि बिहानैदेखि च्याट हुन थाल्यो। थाहा छ म बिहानैदेखि उठेर कति काम गरिसके। घरमा भाइटिकाको सम्पूर्ण तयारी पनि मैले नै गर्नुपर्छ, ऊ यस्तै भन्दै अनि म उसकै म्यासेज पढेर बस्दै थिएँ। आज अफिसमा लक्ष्मी पूजा गरेको, म तिमीलाई फोटोहरू पठाउँछु ल। कुर्ता सुरुवालमा सजिएकी ऊ कुनै परीभन्दा कम थिइन, एकदम सुन्दरी। सबै फोटोहरू हेरिसकेपछि म्यासेज गरे, यु आर लुकिङ टु मच प्रिटी इन कुर्ता, रियल्ली युआर इनोसेन्ट फेस इज किलिङ मी। भयो, धेरै नफुर्काऊ, म त्यति धेरै राम्री पनि छैन जति तिमी मेरो बयान गरिरहेको छौ। तिमी आफूमा राम्रो छौ अनि अरूलाई पनि राम्रो देख्छौ, थाहा छ आयुष। आजकल मलाई पनि तिम्रो बानी परेको थाहा छैन, थाहा छैन किन भयो यो सब, तर मलाई तिमी मन पर्न थालेको छ। फेसबुक खोल्ने बित्तिकै तिमीसँग कुरा गर्न मन लाग्छ, तिम्रै प्रोफाइल हेर्न मन लाग्छ अनि पूरा रात तिमीसँगै कुरा गरेर बस्न मन लाग्छ, यस्तै भन्दै थियो। हाहा गरेर उसको हरेक म्यासेजमा म यस्तै भनेर रिप्लाई गर्थे। त्यसो त मेरो मनमा पनि उसको लागि प्रेम नभएको होइन, बस उसलाई देखाउन सक्दैनथे, उसलाई बयान गर्न नसक्ने माया गर्थे, तर उसको सामु प्रस्तुत गर्ने आर्ट उसको लभ स्टोरी सुनेपछि नै हराएको थियो। ढिला भइसक्यो, अब सुत्ने है, उसको म्यासेजको रिप्लाई हुन्छ गुड नाइट, हेभ अ वन्डरफुल ड्रिम। यति लेखेपछि पनि आधा घण्टा जति त हामी कुरा गरिरहेका नै थियौं। के भयो मलाई, किन भयो यो सबै अनि के का लागि, मनले यस्तै प्रश्न सोच्दै थिए। आफ्नो लक्ष्य, घर परिवार, साथीभाइ, आखिर म किन यो सब बिर्सेर हराउँदैछु, दिमागले निर्णय बनाउँदै थियो। अब आफ्नो लक्ष्यतिर लाग्नुपर्छ, सम्बन्ध आफ्नो ठाउँमा छ अनि मेरो गन्तव्य आफ्नो ठाउँमा। कुनै समय टपर नामले चिनिएको म नबिनाको लागि आफ्नो बाटो बिर्सिँदै थिएँ। कठोर निर्णय गर्दै थियो मनले, फेरि आफ्नै आँखा थिए दोषी, उसको मासुम चेहरालाई सकेन बिर्सन उसको त्यो पीड़ा। हरेक रमाइलो पल, बिहान उठ्नुभन्दा अगाडि आउने हरेक कुराहरू एक एक गर्दै आउन थाले आँखाभरि। जति कोशिश गर्दा पनि निदाउन सकिन, त्यो रात पनि झण्डै झण्डै बिहान हुने समयमा मात्र आँखा लागेको याद छ। आँखाहरू रातो भइसकेका थिए, तर निन्द्रा अह पटक्कै थिएन। हरेक मान्छेको आफ्नै आफ्नै लत हुन्छ, यो हिसाबले अब म पूरै नबिनाको भइसकेको थिएँ। अब भाइटिकाको पनि तयारी गर्नु थियो, घरमा पनि समय दिनु थियो, घरको काममा सबैलाई सघाउनु थियो। तिहारको समय पूरै शहर सिंगारिएको बेहुली जस्तो देखिएको थियो अनि त्यसमाथि नबिनासँगको साथले मन उज्यालो बनाउँदै थियो। विशेष बन्यो यो तिहार मेरो लागि, हाँसो थपिएको थियो जिन्दगीमा, सुगन्ध थपिएको थियो, साथ थपिएको थियो, कसैको कोही विशेष थिए, कम से कम कसैको याद थियो, साथीकै नजर सही तर विशेष त थियो।
घरको कामकाजले फुर्सद मिलेको थिएन अनि उसको भने अनुसार ऊ पनि दुई तीन दिन अनलाइन आउन नपाउने कुरा उसको म्याजबाट पाएपछि फेसबुकमा पनि त्यति मन लागेन। उसले लेखेकी थिए, घरमा टिकाको तयारी गर्नु छ, दुई तीन दिन तिमीसँग कुरा गर्न पाउँदिन, बट आई विल मिस यु अ लट। मैले पनि लेखेर पठाएको थिएँ, आई विल मिस यु टू, हरपल शून्य लाग्नेछ तिमी बिना। यो सन्देश पठाएपछि अफलाइन भयौ हामी। घरको कामकाजको व्यस्तताले नवीनासँगको सम्पर्क केही घटेको थियो। घर परिवार साथीभाइ छरछिमेकी सब छन्, तर पनि नवीनासँग कुरा गर्न मात्र नपाउँदा पनि एकदम एक्लोपनको आवाज खड्किरहन्थ्यो। नितान्त एक्लो, कतै कोही आत्मीय मान्छे छुटे जस्तो, कतै कोही आफ्नो मान्छे हराएको जस्तो, अनि बिल्कुलै एक्लो। त्यो दुई तीन दिनमा मात्र पनि मलाई नवीनाको यादले सताइरहन्थ्यो। एक हिसाबले त लत नै परेको थियो उसको मलाई। घरमा देउसी भैलीको टोलीहरू भैलिनी आइन आँगन गाउँदै थिए। भित्रमा नवीनाको प्रोफाइल हेरेर बस्दै थिए, बस उसैलाई नै सम्झेर। आखिर अन्धकार रातलाई छिचोलेर घामको प्रकाशसँगै हरेक बिहानीको उदय हुन्छ। हरेक नयाँ उत्साहका साथ अनि हरेक नयाँ सोचका साथ, चाहे त्यो फेरि पूरा गर्न सकिने होस् या फेरि नसकिने, बस नयाँ सोचबाटै सुरु हुन्छ हरेक बिहान। औँसीको रात छिचोल्दै बित्यो दुई तीन दिन। त्यसपछि फेरि हाम्रो कुराकानीले निरन्तरता पाउन थाल्यो। कहिले अफिसका कुराकानी, कहिले कामको कुराकानी, अनि कहिले प्रेमका कुराकानी, यस्तैमा बित्ने गर्थ्यो दिनहरू। भन्ने गर्थ्यो उसले, मैले तिमीलाई बिगारिसके, तिमी त्यस्तो पढ्ने मान्छे, आफ्नो सपना बोकेर हिँडेको मान्छे, मसँग रातभरि कुरा गरेर आफ्नो पढाइ नबिगार, यस्तै यस्तै भनेर सम्झाउँथ्यो। त्यसो त मेरो मनले पनि नसोचेको होइन, यो सब धेरै कोशिश गर्दा पनि सफल हुन सकेको कुनै रेकर्ड थिएन मसँग। तिहार सकियो, मंगसिर महिना सुरु भयो, चारैतिरबाट चिसो सिरेटोले जाडोको आगमनको संकेत दिँदै थियो। अफिस सुरु भइसकेकोले अब फेरि त्यही अत्यास लाग्दो दिनको शुरूआत हुन थालेको थियो। जाडोको मौसम बिहानै रिसमिसेमा उठेर क्याम्पस अनि फर्केपछि राति अबेलासम्म अफिसको काम, थकाई लखतरान ज्यान लिएर कोठामा गयो अनि खाना खाएपछि नवीनासँगको कुराकानी, थकाई पीर अनि चिन्ता सब दूर भाग्थे। त्यसैले पनि ऊ विशेष थिए मेरो करिबको। अफिसमा पनि समय निकालेर च्याटमा कुरा हुन्थ्यो। ऊ भन्थे, आयुष मलाई पनि तिम्रो बानी परेको छ, अब घर अफिस जता पनि तिमीसँग बोल्न मन लाग्छ, अफिसमा बेला बेलामा समय निकालेर च्याटमा आऊ ल। कसरी सक्थे नाइ भन्न, भनिदिए हुन्छ भनेर। हुन्छ त भने तर कसरी? अफिसको गेटदेखि भित्र पसेपछि मेरो गधाको जुनी सुरु हुन्थ्यो। कसैसँग बोल्न त के, कतै कोही नौलो मान्छे अफिसमा आए पनि हेर्न भ्याउन थिए म, एकदम बेफुर्सदी। यस्तोमा नवीनाको लागि समय छुटाउनु मेरो लागि असम्भव जस्तै थियो। तर फेरि उसलाई दिएको वचन जो थियो, सकिन आफ्नो मनलाई काबुमा राख्न, आखिर उसैको सुन्यो मनले। अफिसमा इमान्दारिताको ताज पहिरहेकोमा नराम्रोसँग हाकिमको विश्वासमाथि कुठाराघात गर्न थाले। विभिन्न बाहनामा काम छल्दै अब म अफिस समयमा पनि नवीनासँग नै व्यस्त रहन थाले। भेटघाट बिरलै हुन्थ्यो। एउटा फेसबुकमा हुने च्याटले आत्मीयता बढेको थियो हाम्रो। नियमित काम समेत पछिको लागि राख्दै आफ्नो धरातल बिर्सेर म नवीनाको साथ बढी खोज्न थाले। अफिस, घर, क्याम्पस, बाटो जतासुकैबाट पनि नवीनासँग हुने कुराकानीले नवीनासँगै छिन् भन्ने आवाज हरपल अनुभव गरिरहन्थ्यो मनले। मंगसिरको अत्यन्तै चिसो हावाले अत्यास लाग्दो पौषको संकेत गर्दै थियो। नवीनासँगको कुराकानी निरन्तर नै थियो। मनले भन्दै थियो, उसलाई मनको कुरा सबै भन्दै, अनि फेरि पुरानो त्यो दिन अनि उसको कहानी, यो सम्झेपछि सबै आँट अलग भएर हराउँथे, अनि फेरि कहिल्यै हौसला बढ्दैनथ्यो। उसलाई अपार प्रेम गर्थे म, अनि माया, माया त आफूलाई पनि गर्दिनथे जति उसलाई गर्थे। मित्रताको सम्बन्ध नै सही, म उसलाई कदापि छोड्न सक्दैनथे, अह सक्दै सक्दिनथे कुनै हालतमा। नवीना कलिङ। मेरो मोबाइलमा बजेको रिङटोनले मोबाइलको स्क्रिनतर्फ नवीनाको फोनलाई इशारा गर्दै थियो। दिउँसोको करिब तीन बजेतिर आफ्नै काममा व्यस्त थिए अनि कुनै त्यस्तो पूर्व सूचना पनि थिएन। यस्तैमा मनले अनेक तर्क गर्न थाले, कतै उसलाई केही भयो कि? नियमित च्याटमा कुरा त हुन्थ्यो नै, फेरि आज अकस्मात फोन गइरहेकी छिन्। अनेक तर्क गर्दा गर्दै स्क्रिनमा भएको हरियो बटनमा औंलाहरू अगाडि बढे। हेलो, तिमी बिजी हो? फोन उठाउने बित्तिकै उताबाट आवाज आयो, सम्भवतः अफिसको काम बाहेकको यो मेरो लागि पहिलो फोन हुनुपर्छ नबिनाको। अलिअलि बिजी नै छु, किन, के भयो तिमीलाई? ठिकै त छ। रिङटोन बजेदेखि बेचेन रहेको मनले सोध्न भ्याइहाले, केही हतार नगरी।
लौ किन त्यति साह्रो डराएको तिमी? मलाई केही भएको छैन, आज साथीको बिहेमा गएर आएको, छिटो नै सक्यो बे, अनि तिम्रो अफिस नजिकै छु, भेट्न मन लाग्यो अनि कल गरेको, अनि झट्ट सम्झे हिजो बेलुका उसले साथीको बिहेको कुरा गरेको, अनि बिहान बिहेमा जानु अगाडि फेसबुकमा पठाएको फोटोहरू। कति उसु म पनि, कति छिट्टै बिर्सिएछु। ए तिमी कता हो र? मेरो अफिसदेखि निस्किन पाउने सम्भावना त एकदम थोरै छ, तर म कोसिस गर्छु निस्किन, मेरो जवाफ थियो। मिल्ने भए आउन त, उसको प्रत्युत्तरमा भने, हुन्छ तिमी पर्खिराख म आउँछु। यति भनेर फोन काटियो दुवैतर्फको। इमान्दारिताको छापले चिनिने एक कर्मचारी अब बदमासको उपमा त यसै पाउन थालिसकेको थिए। नबिनाको अगाडि केही होइन, अफिस बरु छोड्नु परे छोड्छु, तर नबिनालाई छोड्न सक्दिन, मनले गरेको पूर्व निर्णय थियो यो। यस्तैमा मैले अफिसबाट निस्कने समय पाउन थोरै मात्र सम्भावना थियो। 4000 बिट्स सेकेण्डको स्पीडमा डड्किरहेको मुटु बोकेर अफिसको हाकिमलाई फोन गर्ने आँट जुटाए। फेसबुक र अफिसको कामले बाहेक कहिले भेट नभएको नबिनासँग भेट्न जानु थियो। कसरी सकुला म उसँग बोल्ला, कसरी सकुला म उसलाई, के भनेर सम्बोधन गरौं उसलाई, यस्तै कुराहरू खेल्दै थिए मनमा। एकपटक फोन गर्छु, मिल्यो भने मिल्यो, नभए मैले आफ्नो निर्णय दिनुपर्छ। उता नबिनालाई कुराइरहेको छु, अह अब एक रति पनि ढिला गर्दिन, यही सोचेर हातहरू ल्यान्डलाइन फोनमा नम्बर थिच्न थाले। जसो तसो बहाना बनाएर यो पटक अफिसबाट निस्कने समय मिलाए मैले। आफ्नो धरातललाई ढाँटेर म प्रतिको विश्वासलाई लात मानेर सफल भए। म निस्किए अफिसदेखि। जाडोको मौसम, मुटु त्यत्तिकै कामिरहेको थियो, त्यसमाथि नबिनालाई भेट्न जाँदै थिए। बाटोभरि उसलाई के भनेर सम्बोधन गरौं, उसले के सोच्ले मलाई, अरूले देख्यो भने के गरौंला, यस्तै यस्तै प्रश्नले अड्डा जमाइरहेको थियो दिमागमा। 5 मिनट जतिको बाटो हिँडेपछि नबिना भएको ठाउँमा पुगे। आफ्नो मनलाई दौरो बनाएर गए नबिनालाई खोज्न। आँखाले त देख्न चाहेको नै थियो फेरि यो मन, उसको फोन आएदेखि नै अनेक तर्क वितर्क गरेर ममा बाँकी रहेको हौसलालाई पनि भित्रभित्र दबाउने प्रयास गर्दै थियो। उसले फोनमा बताए अनुसार नै गए। म मन्दिरको गेटमा कुरेर बसिरहेकी थिइन, बिना परेबाट देखे। लेहेङ्गामा सजिएकी अनि हातमा पर्स बोकेर बसिरहेकी थिए। एकछिन परेबाट रोकिएर हेरिरहे उसलाई। कुनै परी भन्दा कम थिइन नबिना। मिलेको शरीर, गहुँ गोरु अनुहार, ओठमाथिको कालो कोठी, म त्यो बेलाको सुन्दरताको बयान गर्न सायद कुनै शब्दकोशमा शब्द नै भेटाउन सक्दिन थिए होला। अलिकति बचेको हिम्मत बोकेर गए उसको समीपमा। उसलाई देख्ने बित्तिकै हात हल्लाउँदै हाई भने। मैले जवाफमा उसले पनि हाई भनेर मुसुक्क मुस्कुराउँदै हात हल्लाए। भन्न मन थियो कति नक्कली भनेर आए कि, कसो झण्डे साथीको बिहेबाट तिमीलाई उठाएर लगेनन्, तर सकेनन् मुखबाट बोली फुट्न। एकछिन दुवैजना चुपचाप बस्यौं, जसरी बस्छन् अन्जान मानिसहरू। केही बेरको मौनतापछि मैले नै शुरू गरे कुराकानी। कुराकानीकै क्रममा उसलाई कफी अफर गरेको थिएँ। उसले भनेकी थिए, तिमीलाई भेट्न मात्र आएको म, कफीको लागि समय नपुग्न सक्छ, फेरि तिमीलाई पनि अफिस जानु होला, बरु कफी कुनै अरू दिन खाउला। उसको तर्कपछि फेरि मैले ढिपी गर्न सकिनँ उसलाई। उसो भए के गर्ने त, अब छुट्टिने हामी? मेरो यो प्रश्नको जवाफमा उसले भनेकी थिए, बरु पानीपुरी खान जाउँ न। पानीपुरीको सोखिन थियो त्यो त उसले फेसबुकमा नै भनेकी थिए। जाडोको मौसम, चिसो बतास अनि सडक पेटीमा बेच्न राखेको पानीपुरी, कुनै रुचि थिएन मलाई। बस पछ्याइरहे उसलाई, पानीपुरीको रिक्सातर्फ केवल उसको मन राख्न। त्यसै पनि उसको अफरलाई स्वीकार्नुमा मेरो स्वार्थ पनि लुकेको थियो। उसलाई पानीपुरी खान साथ दिनु भन्दा पनि उसँगको एकछिनको समयलाई भए पनि सँगै बिताउन पाउँछु भन्ने हेतुले पछ्याएको थिएँ उसलाई मैले। दाई पानीपुरी बनाइदिनुहोस् न, रिक्सावाला दाई प्रतिको उसको अनुरोध थियो यो। रिक्सा वरिपरि बस्ने सम्पूर्ण मान्छेहरूको ध्यान हामीमा नै केन्द्रित थियो, जसरी कि हामी यो पृथ्वीको प्राणी नै होइन। अनुहार लाजले पूरै रातो भएको थियो। हो खाउन पानीपुरी भन्दै थिइन्। पहिलो पटकको हाम्रो भेट, अनि ती रिक्सा वरिपरिका मान्छेहरूकै हेराए। सकिन मैले बर्दाश्त गर्न। पुग्यो अब जानुपर्छ, मलाई पनि ढिला भयो। मेरो यो तर्कमा उसले पनि सहमति जनाएकी थिए। ए के गरेको म तिर्सुने पैसा? मैले यो भन्दा भन्दै उसले पानीपुरीको पैसा तिर्न भ्याइहाली। के भयो त मैले तिर्दा? मैले तिर्न नहुने हो र? उसको शब्दको जवाफ मैले कतैबाट जुटाउन सकिन। लाजले अनुहार अगाडिदेखि नै रातो भइसकेको थियो, त्यसमाथि झन अब आफूमा पश्चातापको भावनाले डेरा जमाउन थालेको थियो। ल अब म पनि घर जान्छु। ल हुन्छ, ढिला पनि भइसक्यो, मलाई पनि अफिस जानु छ, हिँड माइक्रो स्टपसम्म म पनि सँगै जान्छु। उसको कुरामा सहमति जनाउँदै भनेको थिएँ मैले। माइक्रो स्टप पुगेपछि मलाई बाई भनेर माइक्रोतर्फ अगाडि बढिन बिना
सड़क वारी बसेर मेरा आँखाहरू नवीनालाई नै हेर्दै थिए। उसलाई देख्न छोडेपछि फर्किए अफिसतिर। किन कोही खास लाग्छ, किन लाग्छ कसैको माया, किन हुन्छ प्रेम? त्यसो त हामी बीचमा पनि प्रेम थियो मित्रताको, त्यो भन्दा बाहेक न उनले कुनै प्रेमको संकेत गरेकी थिइन् मैले। थाहा छैन उसले के गर्थे, तर म गर्थे उसलाई अपार माया। हरेक प्रेममा युद्ध हुँदैन अनि हरेक प्रेममा त्याग र बलिदान पनि हुँदैन। यो खालको प्रेम थियो मेरो, उसलाई पाउने आश अह त्यो त छँदै थिएन यो अर्थमा कि उसले पनि मलाई। मेरो मात्र एकतर्फी प्रेमले उसलाई पाउने आश राख्नु एक प्रकारको मूर्खै नै थियो। कति अचम्मको छ यो फेसबुक पनि टाढाको अन्जानहरूलाई एक गराइदिन्छ अनि नजिककाहरूलाई टाढा। नवीनासँग फेसबुकमा भेट हुनुभन्दा अगाडिको आफ्नो जिन्दगीबाट नै फेसबुकले नै आजाद गराएको थियो। एक तर्फबाट धन्य थिए फेसबुक प्रति, आखिर अलिकति हाँस्न भए पनि सिकेको थिएँ, कसैको साथको आभास थियो। फेसबुकमा कुराकानी त दैनिक नै थियो। नवीनालाई भेटेर आएदेखि मन त्यस्तै बस्न मानेन, उसको आवाज सुन्ने इच्छा तीव्र बढ़िरहन्थ्यो। नम्बर थिच्न अगाडि बढेका हातहरू फेरि पछि हटिदिन्थे, यो सोचेर कि के सोचले उसले। यति बेलासम्म म अफिस नजिकैको ठाउँमा बस्न थालिसकेको थिएँ। मेरो कोठा र अफिस सँगै जस्तो नै थियो। अफिस समय सकेपछि पनि प्राय म अफिसमा नै बसिरहेको हुन्थे। मैले आफ्नो मनलाई कति पनि सकिन काबुमा राख्न सक्दै सकिन, कसै गरे पनि। आखिर अफिस समय सकिसकेपछि उसलाई फोन गर्ने निर्णय गर्यो मनले, अनि थिच्न थाल्यो उसको नम्बर। बेचेन थियो मन उसको बोली सुन्न। फोन उठेको जानकारी पाएपछि शुरू हुन थाल्यो कुराकानी। अह त्यति कुराकानी हुन सकेको थिएन, मन त्यसै दुधारमा थियो केबाट शुरू गरौं भनेर। सामान्य कुराकानीमा नै फोन राखियो अनि फेरि शुरू हुन थाल्यो फेसबुकमा। भोलिपल्ट नवीनाको फोन आयो बेलुकातिर। म घर आइपुगे, त्यही भएर तिमीलाई फोन गरेको। अफिस सकिएपछि अनलाइन आऊ है। अब दैनिक चार्टमा मात्र सीमित हामी फोनमा पनि व्यस्त हुन थाल्यौं। चिसो मौसम, जाडोले कामिरहेको मुटु, मेरो पढाई केहीको प्रभाव भएन मलाई। बस नवीना नै थिए सबै। घण्टौंसम्म हुने फोनको कुराकानीले सब बिर्साइदिन्थे। कुनै बेला टपरको उपाधिले सम्मानित भएको म यो पटक न मज्जासँग हारेको थिएँ। मेरो पढाई, साथीभाइ, काम, घर परिवार सबैको ठाउँमा नवीना नै थिए। सधैँ झैं फेसबुकमा कुराकानी हुने क्रममा एक दिन यस्तै बिहेको कुरा निस्क्यो। तिम्रो बिहेमा मलाई पनि बोलाऊ ल। हुन्छ हुन्छ, तर गिफ्ट लिएर आउनुपर्छ, केटीको बिहेमा आउँदा थाहा छ कि छैन। गिफ्ट पनि पर्छ र? हुन्छ, तिमीलाई के मनपर्छ भन, म लिएर आउँछु। साँच्ची पहिला कसम खाऊ। ल हजुर ल, कसम नै भयो। मलाई मेरो बिहेमा तिमी गिफ्ट चाहिन्छ, दिन्छौ? मैले अस्ति भने, किनभने म चाहिँ घरमा नोकर राख्ने विचार छ कि के हो? हुँदैन हुँदैन, म तिम्रो यस्तो गिफ्टको डिमाण्ड पूरा गर्न सक्दिन, ठट्टा गर्दै भनेको थिएँ मैले। होइन के उल्लु, तिमीलाई मालिक बनाएर राख्छु, नोकरमा बसौँला नि। हे, आर यु सिरियस? या आई एम सिरियस। थाहा छ आयुष, आजकल तिम्रो बानी परेको छ। यो बानी त म कसै गरे पनि छोड्न सक्दिन। मन त तिमीलाई पहिलादेखि नै परेको थियो, तर अब त तिमी मेरो जिन्दगीको एक हिस्सा बनिसक्यौ। केही कुरा सेयर गर्न सक्छु भने तिमी मात्र हौ, अनि कसैलाई विश्वास गर्न सक्छु भने त्यो तिमी मात्र हौ। यो पटक मन नराम्रोसँग झस्क्यो। अह, कहिले पनि आफ्नो मनको कुरा भनिन मैले। हरेक प्रेममा दुईवटा परिणाम मात्र हुन्छन्, पाउने अथवा गुमाउने। यो पटक उसले खोली आफ्नो मनको कुरा, जुन कुरा म महिनौदेखि मनमा लुकाइरहेको थिएँ। एउटा कुरा भनौँ, उताबाट आएको म्यासेज थियो। भन न, सबैको आफ्नो आफ्नो अतीत हुन्छन्, मेरो पनि थियो। त्यो मैले तिमीलाई सेयर गरिसके, अनि तिम्रो पनि छन् होला। तिमी मेरो जिन्दगीमा आएदेखि मैले मेरो अतीत बिर्सन थालेको छु आयुष। बितेको अतीतलाई बिर्सिएर नयाँ जिन्दगीको शुरूआत गर्नुपर्छ। केही बोली निस्केनन् मनबाट, बस उसकै कुरा मात्र सुनिरहे। प्रेम त उसलाई देखेबाट नै गर्न थालेको थिएँ, अनि उसलाई प्रस्ताव कुनै पनि हालतमा पनि गर्न सक्दिनथे। गुमाउने डर जो थियो। आई मिस यु आयुष, मिस यु टु। सायद त्यो रातको हाम्रो कुराकानी थियो। यो घड़ीले रातको 2 बजेको संकेत दिइरहेको थियो। फेरि भोलि बिहानै क्याम्पस पनि त जानु छ। आजलाई गुड नाइट डियर, भोलि कुरा गरौंला। तिम्रो प्रस्तावको विषयमा मलाई सोच्ने समय देऊ। तिमीलाई चाहिने जति समय लिऊ। गुड नाइट, ह्याभ अ स्वीट ड्रीम। मेरो सन्देशको रिप्लाईलाई आएको थियो उताबाट। त्यसपछि दुबई अफलाइन भयो। अधुरो म अब केही साथ अनुभव गर्न थालेको थिएँ, विशेषता नवीनाको आगमनपछि। उसको प्रस्तावको विषयमा मैले जवाफ दिइसकेको थिइनँ, तर हाम्रो कुराकानीमा केही कमी आएको थिएन।
भोलिदेखि फाइनल इक्जाम थियो, तर आज रातभरि पनि नबिनासँग कुरा गरेर बस्दै थिएँ। यस्तै हो भने मेरो पढाइ पूरा हुन सक्ने सम्भावना एकदमै कम थियो। एक रात यस्तै कुराकानीको क्रममा उसले भनेकी थिए, मलाई कम्प्युटर सिकाइदेऊ न ल, हुन्छ टाइम मिलाएर आऊ न, तिमी बिजी मान्छे, कति बेला टाइम मिल्छ र? मैले आस्ते भनेको थिएँ, तिम्रो लागि त म सधैँ नै फुर्सदमा हुन्छु नि। साँच्ची हो, ल म शनिबार आउँछु दिउँसो। यो हाम्रो दोस्रो भेट हुनेवाला थियो अफिसमा, अनि अरू कोही आउने डर त्यत्तिकै थियो। जान हाकिम, हाकिमले देखे भने के गर्ने, यस्तै यस्तै कुराहरू खेल्दै थिए मनमा। रात बित्यो, शनिबार बिहानै पशुपतिको दर्शन गरे, अनि फर्कने बेला नबिनाको लागि केही लगिदिने विचार गरे। बाटो छेउमा हातमा लगाउने माला बनाउने दाईको नजिक गए, अनि भने, दाई एउटा माला बनाइदिनुहोस् न। नाम भन्नु त, माला बनाउने दाईको अनुरोध पछि भने, NABINA। माला लिएर घर फर्के, अनि खाना खाएर नुहाइधुवाइ सकेर घाम तापेर गीत सुन्दै थिए, यति धेरै माया दि मनभरि पीड़ा नदेऊ। एकछिनपछि नबिनाको फोन आयो, आफू घरबाट निस्कन लागेको जानकारी दिएपछि म उसलाई कुरेर बस्न थाले। एकछिनपछि कालो कलरको स्कुटरमा नवीन आए, अनि हात हल्लाउँदै हाई भने। उत्तरमा मैले पनि भने हाई। उसलाई कम्प्युटर सिकाउनु थियो, सिकाइदे। हरेक आँखा उसलाई हेर्न व्यस्त थिए, हरेक क्रियाकलापलाई निहालेर हेर्न थाले। अन्जान थियो त्यो चेहरा, अनि ओठ माथिको कोठीले थप आकर्षित बनाइरहेको थियो। हराइरहेको थियो उसको सुन्दरतामा। खाजा खाने बेला दुई तीनवटा मोमोको डल्लो मेरो भागमा राखिदिँदै भनेकी थिए, जुठो खायो भने माया बढ्छ अरे। जुठो मैले खाएँ, माया मलाई बढे नबिनाको। अह, उसलाई जुठो खुवाउन सकिन, कारण अब उसलाई घर जान हतार भइसकेको थियो। उसकै अर्थ अनुसार भन्ने हो भने माया मलाई बढ्ने छ नबिनाप्रति, अनि उसलाई बढ्ने छैन, कारण उसले जुठो खानु परेको थिएन। झलमल्ला घामको उज्यालोलाई पनि अन्धकार बनाइदिन्छ बादलले, खुसीहरू पनि थाहै नभई प्रवेश गर्छन् अनि थाहै नभई हराइदिन्छन्। पानीको बाफ बादल बनेर अन्धकार छाउन पनि समय लाग्छ, तर खुसी केही समय लाग्दैन, बस कुनै कारण बिना नै निस्किदिन्छन् जिन्दगीबाट। सधैँ जस्तो कुराकानी हुने क्रममा एक दिन म अफिसको कुर्सी अनि चिसो भुइँमा खुट्टा राखेर नबिनासँग कुरा गर्दै थिएँ। यतिसम्म पागल थिएँ उसको लागि कि खाना खानुपर्छ भन्ने पनि बिर्सेछु। लगभग तीन घण्टा जति कुरा गरेर फोन राखेपछि सुतिदिएँ त्यतिकै। भोलिपल्ट बिहान फेसबुकमा मेसेज आएको थियो, मेरो एक्स बोयफ्रेन्डले भाइभरमा फोन ट्राई गरिरहेको रहेछ, अनि मोबाइलमा पनि फोन गरेको रहेछ। तीन घण्टा फोनमा बिजी भएपछि मसँग रिसायो, मलाई एकदम नराम्रो लाग्यो। अबदेखि हामी कहिले पनि नभेट्ने है, अनि फोन पनि नगर आजदेखि। फेसबुकको पासवर्ड माग्दै थियो, मैले दिएको चाहिँ छैन, तर अब हाम्रो त्यति कुरा हुँदैन, अनि भेट पनि मलाई फोन गर्ने कोसिस नगर। जाडो महिना थियो तर शरीरभरि पसिना छुट्न थाले, अह सकिन मैले बर्दाश्त गर्न। क्याम्पस जाने स्थितिमा नै थिइनँ, गइनँ क्याम्पस त्यो दिन, बस सोचिरहे केही गल्ती गरे कि मैले, कतै केही नराम्रो भने कि, अह त्यस्तो कुनै इतिहास मसँग थिएन। फेरि लाग्यो कतै ठट्टा गरे कि हो कि, अह मन मान्दै मानेन। उसलाई फोन गर्न खोजे तर एकाबिहानै डिस्टर्ब गर्न मन लागेन, आँखाबाट लगातार गण्डकी बगिरहेका थिए। कसै गरे पनि सकिन आफ्नो मनलाई बुझाउन। उसलाई हेरे फेसबुकमा अनलाइन छैन रहेछ, के भयो प्लिज किन गर्दैछौ यो सब, एउटा मेसेज छोडेको थिएँ। खाना नखाएको दुई दिन भइसकेको थियो, त्यो दिन पनि केही खाना मन लागेन, बस नबिनाको मेसेज हेरेर आँसुको भेल बगाइरहे। आमालाई सम्झे, अनि त्यस्तै त्यस्तै भक्कानिएर रुन थाले, जसरी रुन्छन् दुधे बच्चाहरू। जब जब दुःख पर्छ अनि हामी आफ्नो बाबु आमालाई सम्झिन्छौ, खै के छ उनीहरूसँग, खुब सम्झे त्यस दिन आमालाई। अफिस समय भइसकेको थियो तर जाने कुनै हौसला आएको थिएन, वर्षौंदेखिको मित्रताकै प्रेम पनि तोड्नकै लागि मात्र थियो। उसैले प्रेम गर्न सिकाए कि म त एउटा फगत मूर्ति जो थिएँ। अफिसमा काम गर्दा गर्दै फेसबुकको मेसेज आयो, मुटु एकदम धड्किरहेको थियो। मेसेज खोल्नु अघि पनि हातहरू जोड जोडले कामिरहेका थिए। उसले लेखेकी थिए, म तिमीलाई सबै कुराको बयान गर्न सक्दिन आयुष, बस यति बुझ, अब हामी कहिले पनि भेट्न सक्दैनौ, अनि फोन पनि हुने छैन। बोल्न मन लाग्छ भने फेसबुकमा बोल, तर फेसबुकमा पनि म तिमीलाई कहिले पनि बोलाउने छैन, मबाट मेसेजको आस नगर, मेरो खुसी चाहन्छौ भने बिर्सिदेऊ मलाई। तिमीलाई कहिले प्रेमिकाको नजरले हेरिन नबिना खुसी त तिम्रो हरपल चाहन्छु, मेरो रिप्लाईमा उसले लेखेकी थिए। म मेरो पहिलो प्रेमीलाई बिर्सन सक्दिन, उनी मेरो सच्चा अनि चोखो प्रेम हो, तिमी मेरो र उसको सम्बन्धमा बाधा बन्दैछौ, मलाई खुसी देख्न चाहन्छौ भने बिर्स मलाई।
मोटु खान्छ मेरो बनाउँछ रगत मेरै लागि लुकाएर राख्छु हरेक पल छाती भित्र तर धड्किन्छ अरूको लागि साला गद्दार निस्क्यो यो मुटु पनि हरेक पल नबिनाकै लागि धड्किन्छ मुटु अन्तिममा पासो थापेर गई मेरो खुसीको लागि तिमी मलाई बिर्सिदेऊ भनेर कोही सोधोस् मलाई संसारमा सबैभन्दा गाह्रो के गर्न म भन्थे होला उसलाई बिर्सन सक्दिन नबिना तिमीलाई बिर्सन बिर्सने गरेर तिमीलाई प्रेम गरेकै थिइन मैले तिमीलाई त मेरो अन्तिम पलसम्म पनि सम्झिरहन्छु नबिना अह सक्दै सक्दिन बिर्सन संसारमा असम्भव केही छैन कोसिस गर सक्छौ बिर्सन म पनि तिमीलाई नसम्झेको कोसिस गर्दैछु आशा गर्छु छिट्टै तिमीलाई बिर्सन सकौ तिमीले त बिर्सन सकौली सजिलो होला तिम्रो लागि तर अह म सक्दिन सधैँ टपर म यो पटक हारेन बिना म नराम्रोसँग पराजयको स्वाद लिँदैछु बिर्सन त म केही गरेर पनि सक्दिन तर तिम्रो खुसीको लागि बलिदान दिँदैछु मेरो प्रेमको प्राप्तिको लागि त जो पनि प्रेमको नाटक गर्छन् तर अह मैले कहिले कुनै स्वार्थ राखिन आँखाबाट आँसु नझरोस् तिम्रो सधैँ खुसी रहनु आफ्नो केयर गर्नु यति लेखेर पठाएपछि फेसबुक अकाउन्ट बन्द गरिदिए उसकै लागि एक्टिभ गरेको फेसबुक बन्द गरिदिए केवल उसकै लागि उसकै खुसीको लागि उसलाई मेसेज पठाएर अकाउन्ट त बन्द गरे तर आँखाबाट आँसु रोकिँदै रोकिएन आँसुका थोपाहरू तछाड मछाड गर्दै जरिरहेका थिए आँखाबाट देखिने दृश्यलाई मधुरो बनाउँदै एकदम सन्नाटा छाएको थियो जिन्दगी मैले बोकेको मेरो लक्ष्य अफिसमा पाएको इमान्दारिताको उपमा साथीभाइ सब गुमाइसकेको थिएँ मैले ती दिनहरू सम्झन्थे जुन दिन नबिनासँग घण्टौंसम्म कुरा हुन्थ्यो फेसबुकमा उसले पठाएको फोटोहरू हेर्थे कति अन्जान थियो चेहरा काश चेहराले भित्री कुरा बताउने भए सायद कसैसँग रुणको लागि आँसु हुने थिएन बिर्सन खोज्नु भनेको पनि कसैलाई सम्झिनु होइन र नबिनालाई बिर्सन नखोजेको कहाँ हो र हरेक बार बिर्सन खोज्दा आउने उसको यादहरूले नै छिया छिया पार्थे मुटुहरू कुनै बेला मायाले उसलाई भनेको थिए परी भनेर ऊ साँच्चै परी नै रहेछ अनेक रंग देखाउने परी रंगहरू पनि यति देखाए कि एक ओली बेमौसममै खेलेर गई सकेसम्म साथ दिन्छु भनेर कसम त खाएको थिए सायद उसँगको साथ नै त्यति नै रहेछ उसले नै भनेकी थिए तिम्रो लागि तिम्रो पढ़ नसकुन्जेलसम्म कुरेर बस्नेछु अनि आज ऊ नै थिए एउटा मित्रताको दाग समेत पुछेर गई कसैले केही शंका समेत गर्न नसक्ने गरी हरेक सानो सानो कुराहरूले नबिनाको यादहरू दिलाउने गर्थ्यो हरेक नबिनासँग सम्बन्धित कुराहरूले उसको मात्र याद दिलाउँथ्यो लाग्थ्यो ती सब मिलेर मेरो मजाक उडाउँदैछन् मिल्ने भए सब उसको यादहरू उसलाई नै फिर्ता पठाउँथे फेरि कहिले पनि फर्केर नआउने गरी पढ़ाईमा थोप्पो मन लाग्दैनथ्यो अफिसको काममा पनि ध्यान जाँदैनथ्यो सबै अचम्म थिए मेरो व्यवहार देखेर मन गर्थ्यो कतै टाढाको संसारमा जाउँ जहाँ नबिनाको यादहरूले बाटो देख्दैनन् यसै बीचमा अफिसमा काम गर्नु अनि पढाइमा ध्यान दिन सक्ने मेरो कुनै अवस्था आएनन् यो अवस्थामा अफिसलाई धोका दिएर काम गर्ने मनासाय आएन अनि निर्णय गरे अफिस छोड्ने खाली खुट्टा भोको पेट रित्तो गोजी अनि झुटो प्रेम यी सबले जिन्दगीमा एउटा पाठ पढाएर जान्छन् हिजो भोको पेट खाली खुट्टा अनि रित्तो गोजीबाट गुज्रिदाको मेरो अवस्थाबाट आश्रय दिने अभिभावक अफिसलाई छोड्दै थिए म राजीनामाको पत्र बुझाएपछि हाकिमले आफ्नो रूममा बोलाउनु भयो र कारण सोध्नु भयो केही बोली फुटेन बस मन लागेन अनि छोड्न लागेको भनेर जवाफ दिए खुसी हुन्छौ तिमी यो अफिस छोडेर उहाँको प्रश्नमा घोषे मुन्टो लगाएर बसिरहे मुटु भकानिँदै थियो आँखाबाट आँसु झर्न तयार भएर बसेका थिए भन्न मन थियो म टाढा जान चाहन्छु नबिनाको याददेखि मन गर्थ्यो सबै कुरा भनेर मन हलुका पारौं एकछिन त्यही बसेर मन पुग्ने गरी रुँदै भनौं सर यो अफिसको हरेक सानो सानो कुराहरूले नबिनाको याद दिलाउँछन् म यहाँ बस्नै सक्दिन रुनु थियो मलाई दित मर्ने गरी तर सरको अगाडि रुनु थिएन बरु डर थियो अन्यासै आँसुहरू आँखाबाट बर्सलान् र मुटुले ठाउँ छोड्ला सब सुनेर पनि नसुनेको चाहिँ गरिदिए घोसे मुन्टो लगाएर सब लाज पचाइदिए उहाँको अनुहारमा सिधा हेर्ने समेत आँट थिएन आखिर जो धोका दिएको थिए उहाँलाई चार पाँच दिन घरमा बसेर आराम गर फ्रेस हो भने निर्णय गरेर आऊ कि अरू केही समस्या छ भने भन सर भन्दै हुनुहुन्थ्यो चार पाँच दिन घर बसे आमाको अनुहार सम्झे स्वर्गीय बाबाको भरोसा सम्झे दिदी बहिनीको माया सम्झे दाजुभाइको प्रेरणा सम्झे साथीभाइको साथ अनि माया सम्झे परिवारको जिम्मेवारी सम्झे कसैले पनि मलाई जागिर छोड्न प्रेरणा दिएनन् नयाँ जिन्दगीको शुरूआत गर्नु थियो मलाई अफिसबाट लगातार फोन आइरहन्थ्यो घरबाट पनि राम्रो सपोर्ट थियो अब बिर्सने कोसिस गर्छु आफ्नो लागि नसही मेरो वरिपरिकालाई त खुसी दिन सक्छु सोचेर फेरि काममा फर्किए
बिस्तारै सबै कुरा सामान्य हुँदै थियो। नवीनाको यादहरू आउन छोडेका थिएनन्। आफूलाई आफ्नै काममा व्यस्त राख्न थाले। नियमित क्याम्पस अफिसको काम अनि पढाइमा समय दिन थाले। कहिलेकाहीँ नवीनाको यादहरूले सताउँदा सिरियस हुन्थे अनि साथीहरू कतै घुम्न जाने प्लान बनाइहाल्थे। कति माया गर्ने साथीहरू थिए। एकछिनमा झगडा परे पनि ओए घुम्न जाउँ भन्दै बोलाउन आउँथे। फेसबुक बन्द थियो। मोबाइलमा उसको नम्बर हटाइदिए अनि उसँग सम्बन्धित सबै कुराबाट टाढा रहन थाले। बिर्सन त कुनै हालतमा सक्दैनथे, गरिदिन्थे अभिनय बिर्सेको जस्तो सामान्य बन्दै थियो दिनहरू। नवीनालाई बिर्सन एकदम कोसिस गर्दै थिए। जति बेला आफूलाई काममा व्यस्त राख्न थाले, एक दिन साथीले फोटो देखाउँदै भन्यो, नवीनाको इंगेजमेन्ट भएछ नि। फोटो हेरे, कुमजोडेर बसेकी नवीना उसँग खुसी देखिन्थे। फोटोमा कसैको कमेन्ट थियो, नाइस पिस सिस्टर इन ल, विल मिट यू अन मङ्से, छाँगाबाट खसेको जस्तो भयो। कारण उसले आफ्नो एक्स बोयफ्रेन्डसँग होइन अरू कसैसँग इंगेजमेन्ट गरिछे। बलिदान गरे मैले मेरो प्रेमको उसको खुसीको लागि। एक हिसाबले उसको प्रेमीको माया पनि लागिरह्यो। बिचरा कसैको लागि कति कुरेर बसेको थियो। आखिर मेरो त्याग पनि उसैको लागि थियो। जिन्दगीकै हिस्सा मानेको नवीनाबाट पनि उसैको लागि त टाढा गएको थिए। यो देखेपछि फेसबुक खोले अनि म्यासेज गरे, कंग्रेचुलेसन फर गोना बी म्यारिड। एकछिन पछि आफ्नो शब्दको सदुपयोग गर्दै लेखेकी थिए, थ्याङ्क यू। एकछिन पछि सोधे, किन नबिना, थाहा छ नि तिमीलाई मैले कति माया गर्थे। तिम्रो लागि भनेर तिमीबाट सम्पर्कमा समेत रहिन। तिम्रो चोखो प्रेमको लागि तिमी प्रतिको मेरो प्रेमलाई कहिले प्रस्फुटन हुन दिएन। किन दियौ उसलाई पनि धोका। उसको रिप्लाई थियो, उसको र मेरो जात मिल्दैनथ्यो, परिवारले मान्दैनथे। मलाई लाग्छ तिमीले मलाई मन मात्र पराउँथ्यौ, तर मैले कुनै मायाको अनुभव गरिन। अहिले बिहे हुन लागेको केटासँग म अगाडिदेखि नै प्रेममा थिएँ। बस उसले मलाई मायाको अनुभव गरायो, त्यसैले छिट्टै हाम्रो बिहे हुँदैछ। आई एम टु मच ह्याप्पी। बिर्सिसकेको थिएँ तिमीलाई, आज म्यासेज गरेर सम्झाइदेऊ। एनिवे थ्याङ्क यू फर युर वेल विसेस, सायद अन्तिम म्यासेज थियो। तीतो अनुभव बटुलेको थिए नवीनाबाट, सायद रंगीन परी नै थिए नवीना, हरेक मौसम अनुसार रंग बदल्न सक्ने। आखिर टुट्नु नै थियो, टुटे नराम्रोसँग, फेरि कहिले पनि जोडिन नसक्ने गरी। सबै सम्बन्ध आखिर टुट्नेकै लागि बनेका हुन्छन्। कोही धोका खाएर टुट्छन् अनि कोही मृत्युपछि टुट्छन्। मनमा कसैको नाम लेखेर नहुने रहेछ, भाग्यमै लेख्नु पर्ने रहेछ। सायद मेरो भाग्य सानो थियो, ऊ अटाइन। हामी दुवै बीच प्रेम थियो या थिएन थाहा छैन, तर झूठ सही केही त थियो जो प्रेम भन्दा मिठो थियो। कुनै दिन भगवान ब्रह्मालाई भेटे भने सोध्नेछु, प्रभु उनको आँखामा यस्तो लेन्स राखिदिनुहोस् जसले म भित्रको उनको मायालाई छर्लङ्ग देख्न सकोस्। यो सब लेखिरहँदा ल्यापटपको किबोर्ड आँसुले भिज्दै थियो। सायद लेख्ने शब्दहरू केही बाँकी रहेका छैनन्। सम्झेको छौ भने बिर्स पनि भन्दिन, बिर्सेको छौ भने सम्झ पनि भन्दिन, किनकि माया न त बिन्तीबाट प्राप्त हुन्छ न त धम्कीबाट समाप्त हुन्छ।

भर्खरै तपाईहरूले सुन्नुभयो कथा प्रेमको बलिदान। तपाईलाई यो कथा कस्तो लाग्यो कुन्नी? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना हो कार्यक्रम गीती कथा, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz, चरीकोट चरीघेङ दोलाखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो radiosailung@gmail.com। वाचन भएको कथा प्रेमको बलिदान तपाईले रेडियो मार्फत सुन्न भ्याउनु भएन, छुटाउनु भएको छ भने तपाईले यसलाई युट्युबमा गएर पनि अब सुन्न सक्नुहुन्छ। त्यसको लागि युट्युबमा जानुहोला, प्रदीप सेन्चुरी अफिसियल सर्च गर्नुहोला। त्यहाँ गएर प्रेमको बलिदान शीर्षकको कथा खोज्नु भयो भने भेट्न सक्नुहुन्छ र आफूलाई पाएको पनि समयमा सुन्न सक्नुहुन्छ। सुन्ने कोसिस गर्दै गर्नुहोला। यति दिनसम्म कथा सुनेर बस्नुभयो तपाईँ सम्पूर्णमा धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु। अर्को साता फरक किसिमको कथा उपन्यास लिएर आउने बाचा गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: अविनाश, तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा

0: त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
1: ल त साथी हो, म चाहिँ उसो भए यो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
2: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
0: हाम्रा सेवा तथा सुविधाहरू।
1: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।

0: सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
3: हे राम आज चाहिँ भन्छौ भन्ने क्या दाजुभाइ?
4: हजुर,
3: हामीलाई चाहिँ नि जो हो केही कुची चाउने छ भनेदेखि भीमसेन ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खै बगेका हुन्छन् अरे।
4: त्यस
3: कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ के कुची लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अहिलेदेखि भनेका कुरा यो साँच्चै नि हो रहेछ। अहिले पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यता उति हो पर गाउँ घर चारैतिर चाहिँ नि यस्तो हुँदो रहेछ र नाराइन।
2: हार्दिक निमन्त्रणा।
5: राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल दोलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौं।
2: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, उमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 9854045634, कृष्णबहादुर शिवाकोटी 9869674071707, जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 9852493351, सचिव शिवहरि पोखरेल 9860664439, कोषाध्यक्ष बाबुराम शर्मा 9944061155।
5: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते। स्थान चरीकोटमा रहेको कोटी होम प्राङ्गण। समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 9540445634। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दोलखा।
2: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
7: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
4: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै

0: यति सानो कुरामा कति बरबराएको दिदी, आदि चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
3: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
2: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
4: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने,
5: झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने,
4: नयाँ दाँत राख्ने,
5: बाल दन्त उपचार,
4: किराले खाएको दाँतको जरेदेखिको उपचार,
5: दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: पहेँलो दाँतलाई चम्काउने,
4: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
5: दाँतमा हिरा राख्ने,
4: सुनको खोल राख्ने
5: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
4: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गाल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो, यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो,
6: पाँडे पनि किन दुखेको पक्छौ हँ, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ, होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैँ लाग्या छ, तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न, दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि,
6: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के, अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
7: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाई
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ, समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
7: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ, साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542, काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
3: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
3: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
6: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनुभयो?
5: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
6: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
5: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
6: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
5: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
6: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
5: अनि तपाईँले सिरानीमा लाइट राख्नुभयो त? अनि अम्खोरामा पानी नि?
6: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
5: यसबाट जोगिन ध्यान पुर्याउ, सुत्नु भन्दा अगाडि एकपटक आगो पानी लाइट ओखती आग्लोमा ध्यान पुर्याउन नबिर्सौ।
7: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश।
5: तपाईले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ।
8: हो, राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्।
5: सोच्नुहोस्, तपाई अरूलाई सुख दिन सक्नुहुन्न भने दुःख दिने अधिकार पनि त छैन।
7: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
9: यो रेडियो सैलुङको समय सूचक हो।
10: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।

नमस्कार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz बाट म पति प्रसाद सापकोट आज विक्रम सम्म 2083 साल शुद्ध ज्येष्ठ कृष्ण पक्ष सन् 2026 मे 16 तारीख ज्येष्ठ 2 गते शनिबार आज महिलाहरूले गर्ने वट सावित्रीको व्रत गर्नुपर्दछ। वट सावित्रीको व्रत गर्नाले गरिकन हामीहरूको श्रीमानको दीर्घ आयु हुन्छ, बडा राम्रो हुन्छ। अब स्तुति गरौं। आयु द्रोण कुमार कैसरी आओ साक्षेण कल्पै भरी।

I don't know. नारायण अब यो बताई नहीं भाई कसरी हरिवंश पर्व को हरिवंश पुराण यो दोस्रो अध्याय को आठौं भागले गरिकन कति कुराको विस्तार गरेछ भन्ने कुरा सुन्न सौनक आदि भनिकन सौनक आदि नामका 88,000 ऋषिहरूका प्रति गुरु सुतजीले बताउनु भयो स्वर्णी कथाहरू ल्याएर यता वैशम्पायन नामका जो गुरुले मैत्रेयलाई ल्याएर राजा जन्मेजयलाई ल्याएर बताउनु भयो स्वर्णी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेका छौ राजन अब त्यसै मौकामा उतापट्टि के भइरहेको छ त भने यसलाई भनेदेखि जब त्यस्तो भयो त्यति भइसकेपछि उपरान्त अनि ज उता त्यस्तो किसिमको जुन हो बदमास भयो सारा धर्म खाइदियो कर्म खाइदियो सारा सम्पूर्ण खाइदियो यज्ञ खायो पितृका श्राद्ध खायो जप खायो होम खायो पूजा खायो पाठ खायो अतिथिहरू खाइदियो सारा सम्पूर्ण चिजहरू खतम पार्यो केही पनि छैन त लहरू त जब त्यो बन्द भयो जहाँ यज्ञ यज्ञ आदि धर्म कर्म आदि बन्द भयो उही जो पानी बन्द भयो जहाँ पानी बन्द भयो उही जो सुखा भयो पृथ्वी जो एकदम सुखा भइन् केही चिजै छैन त्यो अब उम्रिने जो अब उतापट्टि घाँस छैन अनाजहरू छैन फलफुलहरू छैन पानी छैन सारा सम्पूर्ण चिज खतम भइगयो भइसकेपछि उपरान्त मेरी अम्बे ठाकुर अनिखेरि अब सारा सम्पूर्ण चिज अब खतम हुने भए भन्दाखेरिमा ल हेर्नु त अहिले अब यस्तो जुन हो राजा पापी भइदियो भनेदेखि सारा प्रजा नै जो पापी हुनुपर्छ अनि यो राजाले जो उतापट्टि धर्मात्मा भयो भनेदेखि प्रजाहरू पनि जो धर्मात्मा हुन्छ यो महाराजहरू अनिखेरि जे जति छ जो राजाका जो हातमा छ जस्तै जो हजुर हाम्रो घरमा अनि लक्ष्मण केमा छ त भनिसकेला भने हजुर हाम्रो जो गृह लक्ष्मीमा छ लक्ष्मण अनि गृह लक्ष्मीले को लक्षण छ राम्रो छ सबै कुरा राम्रो हुन्छ हजुर हामीले कमाएर ल्याएर जो हातमा उनको हातमा सम्पिदिसकेपछि अनिखेरि अब उनले एकदम राम्रो त्यसलाई सञ्चित गरेर लगिनु भनेदेखि अनिखेरि राम्रो भयो लक्षण हुँदै हुँदै हुँदै हुँदै हुँदै जान्छ त्यस्तै हजुर हामीले जो कमाएर ल्याएर उनको हात हालिदिएपछि त्यहाँबाट अनि एकदम त्यसलाई उडाउने सिद्ध्याउने त्यस्तो जो नाच्ने त्यस्तो गरिन् भनेदेखि अनिखेरि त्यो सारा जो खतम भयो महाराजाले त्यो घर सिद्धिन्छ खतम हुन्छ त्यस कारणले गर्दा ल हेर्नुहोस् त अनि त्यस्तै नै जो राजा त्यस्तो किसिमको जुन धर्मात्मा भए प्रजा धर्मात्मा राजा पापी भइदियो भनेदेखि प्रजाले पनि पापी हुनुपर्छ त्यस हेतुले गर्दाखेरिमा अनिखेरि अझ त्यस्तो बेन्डामेरिको जुन राजा त्यस्तो जो अपराधी जो पापी भयो महाराजहरू त्यस्तो हुँदाखेरिमा सारा सम्पूर्ण जो खतम भयो अनि सारा डडेलो लागे जस्तो भइसक्यो सबै एकदम अब केही पनि नबाँच्ने भएर अब यस्तो अहिले त्यस्तै आगौँ त्यस्तै परागौँ त्यस्तै खाऊँ त्यस्तै त्यस्तै गर्दा गर्दैको बिचमा अनिखेरि अब त्यस्तो भयो त्यति भइसकेपछि अनिखेरि त यसो विचार गर्दाखेरिमा अनि ऋषिहरूले त्यो विचार गरे ओहो ल अनिखेरि उसले न कसैले केही पो गरेको छ कि न कसैले जो धर्म कर्म कीर्तन इत्यादि जप हो पूजा पाठ हो अनिखेरि दीक्षा सन्ध्या हरेक किसिमका केही न जोगी सन्यास कतै डुलेका छन् कि न अतिथि कसैको घरमा कसैले पाउनु लाग्न पो गए कि भनेर फै गुप्तचरहरू घुमाइराखेको छ अनि त्यस्तो हुँदाखेरि कसैले कहीँ कसैको घरमा पाउनु जानु नहुने पाउनु लाग्नै नहुने अतिथिको जो सेवा गर्न पाइएन महाराज हेर्नुहोस् कसैको घरमा जुन उतापट्टि जोगी सन्यास भाट भिचु सन्त महन्त त जानु नहुने अनिखेरि जोगी सन्यास पनिहरू पनि जो बन्द भए अनिखेरि आएका जो यस्ता जो आउने अतिथिहरू पनि जो बन्द भए सारा सम्पूर्ण जो बन्द भए कसैको घरमा कोही जानु नपर्ने अब किन पो जानेर अनिखेरि कहीँ केही छैन केही छैन काम छैन काम छैन केही छैन अनिखेरि जो जप छैन होम छैन पूजा छैन पाठ छैन तिथि छैन श्राद्ध छैन अनि यज्ञ यज्ञ आदि छैन केही छैन अब किन जाने जानुपर्ने काम अवस्था केही पनि भएन नभइसकेपछि अनिखेरि बन्द बन्दै भयो त्यो भइसकेपछि सारा सम्पूर्ण समाप्ति भएपछि अनि ऋषिमुनिहरूले पनि यसो विचार गरे ओहो साथी हो ल अब खतम भयो खतम भयो अब यो राजालाई मानेर हामीहरूले जो बसेर उचित हुँदैन ल अब यज्ञ यज्ञ आदि गर्नुपर्छ भनेर भन्यो अब यसका जुन गुप्तचरले पनि हामीलाई केही जो गर्न सक्दै हेर्नुहोस् गर्नुपर्छ भनेर त्यहाँबाट ऋषिहरूले त्यस्तो गभर्न भएर सरस्वती नामरी नदीका तिरमा गएर त्यहाँबाट यज्ञ यज्ञ आदिहरू गर्न भनेर लागे यज्ञ यज्ञ आदि गर्न भनेर लागे अनिखेरि अनिखेरि गर्दै थिए गर्दै थिए गर्दा गर्दैको बिचमा त्यहाँबाट अनिखेरि उसले घुमाएका ती गुप्तचरहरू त्यहाँबाट गएर हेर्दा त ओहो ऋषिमुनिहरूले त त्यस्तै किसिमले गरिकन यज्ञ यज्ञ आदि पो गरिरहने अनि ओहो औ
गुरु।

बाण हुन्छ अनिखेरि अब यदि मन्दिर रूपी बाण हुँदैन भनेदेखि अनि त्यो केही लागेको ठाउँमा लो फुकफाक पार्नुपर्छ, फलानालाई ल्याउनुपर्छ, फलानु जान्ने छन् भने त अनि फलानालाई ल्याएर लाउनु यो के भयो चाहिँ फुकिदिनु पर्यो भनेपछि त्यहाँबाट त्यसरी चाहिँ उहाँले फुकिदिनाले गर्दाखेरि अनिखेरि त्यो छेदभेद भागेर त्यहाँबाट विषय हुन्छ किन अनिखेरि त्यस्तो किसिमको जो मन्दिर रूपी बाण ल्याउँदाखेरि अनिखेरि उसलाई फेरि के हुन्छ भनेदेखि डर हो महाराजहरू अनिखेरि त्यो ख्याक भूत प्रेत इत्यादि जेसुकै भए पनि अब वेदको मन्त्र चण्डीको मन्त्रहरू अनिखेरि त्यस्तो धार्मिक मन्त्रहरू जब त्यसरी चाहिँ लगाउनाले हान्नाले गर्दाखेरि फेरि त्यसलाई डर हुन्छ र त्यो छेद भाग्छ अलि भागिसकेपछि विषय हुन्छ जस्तो त्यस्तै किसिमले गरिकन ब्राह्मणको जो हतियार के हो मन्त्र अनि जब त्यस्तो भइसकेपछि उहाँहरूले पनि के गर्नुभयो एउटा जो हातमा कुश लिनुभयो र अनिखेरि जो त्यहाँबाट जो मन्त्र गर्नुभयो मन्त्र गरिसकेपछि उपरान्त त्यहाँबाट अनि त्यो मन्त्रले त्यो कुशहरू फुकेर त्यहाँबाट फो गरेर त्यो कुश छोडिदिनु भएको थियो त्यो कुशले गएर छोडिन साथमा अनि उतापट्टि जो अनि बेन्डा गरेको जुन राजा मर्यो महाराज मर्यो जब मर्यो मरिसकेपछि उपरान्त त मेरी अम्बर ठाकुर अब त्यहाँ त हाहाकार चलिहाल्यो चौपट्ट मात्र त्यो हाहाकार चल्यो र हरेक किसिमले गरिकन उतापट्टि जुन हो अनि अब उनको आमा पनि आइन् सारा सम्पूर्ण आए आइसकेपछि उपरान्त बडो बर्बादै भयो त्यहाँबाट त्यस्तो भइसकेपछि उपरान्त कोलाल शब्द त्यहाँ परेर हरेक किसिमले गरिकन उतापट्टि के भइरहेको छ अनि ल अब त्यो लास चलाउनलाई आमा चाहिँ नदिने नदिने भइन् नदिइसकेपछि किन म त त्यो तेलका डुँडमा गाडेर राख्छु यो लास चलाउन म दिन्न भनेर भनिसकेपछि त्यहाँबाट अलिखेरि उतापट्टि तैल डुँड्नु अनिखेरि जो तेलको डुँडभित्र त्यसलाई डुबाएर राखेपछि अनिखेरि त्यो तेलमा डुबाएर राखिसकेपछि बिग्रिँदैन महाराज सर्ने बिग्रिने गल्ने त्यो हुँदैन अनि जस्ताको तस्तो हुन्छ त्यसै त्यसले गर्दाखेरिमा जब त्यस्तो भयो त्यति भइसकेपछि उपरान्त अनि त्यो भएपछि अनि बडो त्यस्तो भएर उतापट्टि त्यो राजालाई त्यसरी जो मारे मारिसकेपछि अब त्यो नमार्दा त यस्ता हरेक किसिमको जो हुलचालहरू अनि जोरी डकैती तस्करीहरू जो बढेका थिए भनेदेखि अब राजालाई त्यो मारिसकेपछि अब त्यहाँ त हरेक किसिमको जुन चोरी बढेर गए डकैती बढेर गए तस्करीहरू बढेर गए विभिन्न किसिमको जुन हो उतापट्टि बढ्दै बढ्दै गएर ठुलो जुन हो पलाल शब्द हाहाकार चलिरहेकै छ हे सौनकाली नामरेको 88,000 ऋषिश्वर हो भनेकन 88,000 ऋषिहरूलाई गुरु सुतजीले बताउनु भएका जुन किसिमका कथाहरू हुन् सोही कथाहरू यहाँ ल्याएर अनि जुन वैशम्पायन नामरेका जो गुरुले यतापट्टि राजा जन्मेजयले बताउनु भएका जुन किसिमका कथाहरू हुन् सोही कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गर्यौं अब यो कथाले धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भन्ने र अडैया शनिश्वरहरू शान्ति हुन् शनिसात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का भ्रावरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् यहाँहरूको कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्तो जुन शुभ कामना शुभ आशीर्वादहरू गर्दै यो जुन हरिवंश पुराणको हरिवंशै पर्वको यो अध्याय दुईको अनिखेरि यो आठौं भागले गरिकन यथामति विस्तार गरियो हे कृष्ण वृन्दावनको बिहारी हे सत्यको सुन्दर रूपधारी हे विश्वव्यापी त्रयतापहारी उद्धार हाम्रो गर हे मुरारी देवकी सुत गोविन्द वासुदेव जगतपते देहि मेस्तनयम् कृष्ण त्वमहं शरणं गत देवकी सुत गोविन्द वासुदेव जगतपते रक्ष मे तनयम् कृष्ण त्वमहं शरणं गत नारायण ओम श्री कृष्णार्पणमस्तु नारायण।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ पुमी सुवारा खड्का गाउँ बस्ने गोपी शिवाकोटीलाई मानव धर्म

0: तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्ट मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सचिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबैले पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
1: हरिमाया शिवकोटी।

ब्रह्मन् भजन्ति हे बणायो कथैव ब्रह्मा।

0: सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँथिन् ठुल ठुलाई। कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा। तेरा माइती पनि देखेको छु मैले खान्छन् भुटेको मकै केही गुन्द्री ओढुछन् केही गुन्द्री ओछ्याउँछन् सुत्छन् निर्लामा भोकाई। छन् यस्तै ससुरा मेरा माई तिनी पुग्दैन हजुरको जोडा हजुरको छोरी त विवाह गरिदिँदा बाँधेनुस हाती रत घोडा। राजाको कुलमा जन्म हुन गयो विवाह नहुने भयो यो वृन्दावनमा फुल फुल्यो मधुमालातीको फुल झैँ जोवन गयो। कुन चाहिँ मरतले गरिदिन्छ निसाप कुन दैव दिन्छन् पति सङ्कोचन सङ्गिनी सबै चलि गए मन रुन्छ मेरै अति।
1: हजुर यस्तै वैरागी
0: नाकी पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी दिउँआबा कसलाई माइले मेरी माया कि डोरी नदिँदा पनि दिउँ कसलाई भनी मन बोली लाग्दैन निन्द्रै राति भोलिको दिन मनमाउनु पर्छ मैले बर्जा जै पिटी छाती कन्ने दान दिवस सानु भयो धर्म प्रहात्रै रह्यो सोगा सुर्त नमानी पठाई बक्से वस छोरीलाई बाली बितेरै गयो। फुल फुल्यो नजरी सबै बनाभरी घाम लाग्यो सहरी खोला एक बारको जुनीमा कठै मेरो बुबा माया नमार्नु होला। बुबाको घरमाथि ठुलो नेवलपाती त्यो भन्दा ठुलो टुनी छोरीको कर्जा नखानु बुबाले पावला छ सातै जुनी वरुणमा पुत्र किनी ल्याए घरमा मन्त्रीहरूले जसै गर्छु म यज्ञ भनेर राजाले ठिटाली गरे तसै ए वर्मा पुत्र बेदा र बेसारी यो यज्ञ खमा महा।